फोन नम्बर मा रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले मानसिक दृढता बढ्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। प्रतिस्पर्धी गतिविधिमा आफ्नो क्षमता देखाउन सक्नुहुनेछ। आर्थिक कारोबारमा पुरानो समस्या समाधान हुनेछ। साथी अथवा सहकर्मीको सहयोगले जटिल काम सहज बन्नेछ। परिवारमा केही विषयमा छलफल आवश्यक हुनेछ। यात्रामा समय र साधनको उचित व्यवस्थापन गर्नुहोला। आज हतारमा गरिने निर्णयबाट जोगिन आवश्यक रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज साझेदारी र सहकार्यका काममा राम्रो प्रगति हुनेछ। व्यापारमा नयाँ ग्राहक र सहयोगीसँग सम्बन्ध जोडिनेछ। दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। महत्वपूर्ण भेटघाटबाट फाइदा लिन सक्नुहुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। सामाजिक सम्पर्कबाट नयाँ अवसर प्राप्त हुनेछ। व्यापार व्यवसाय विस्तार गर्ने योजना अघि बढाउन सक्नुहुनेछ। आफ्नो कुरा राख्दा अरूको भावनालाई समेत ख्याल गर्न आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिको लागि आज कामको जिम्मेवारी बढे पनि त्यसलाई पूरा गर्ने क्षमता रहनेछ। कार्यालयमा प्रतिस्पर्धात्मक वातावरण बन्न सक्छ। आफ्नो कार्यशैलीबाट वरिष्ठको विश्वास जित्न सक्नुहुनेछ। पुरानो ऋण र लेनदेन मिलाउने मौका आज मिल्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ। नियमित खानपान र पर्याप्त आराममा ध्यान दिन आवश्यक छ। विरोधी पक्षका गतिविधि कमजोर हुनेछन्। निरन्तर प्रयासले अपेक्षित नतिजा प्राप्त गर्न सकिने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज अध्ययन ज्ञान र सृजनात्मक काममा रुचि बढ्नेछ। विद्यार्थीले मेहनतको राम्रो परिणाम आउनेछ। सन्तानसँग सम्बन्धित विषयले खुसी दिनेछ। प्रेम सम्बन्धमा मधुरता थपिनेछ। नयाँ योजना कार्यान्वयन गर्न उत्साह बढ्नेछ। मनोरञ्जनका क्रममा खर्च बढ्न सक्छ। लगानी गर्नु अघि जोखिमको मूल्याङ्कन गर्न उचित हुनेछ। आफ्नो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्न सकेमा उपलब्धि हासिल हुने ग्रहगोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज घर परिवारका विषयमा बढी समय दिनुपर्नेछ। घरको मरमसम्मार र आवश्यक सामग्री खरिद गर्ने योजना बनाउन सक्नुहुनेछ। आमाबाट सहयोग प्राप्त हुनेछ। सम्पत्ति सम्बन्धी छलफल अघि बढ्ने सम्भावना रहनेछ। कामको व्यस्तताले मानसिक दबाव बन्नेछ। परिवारका सदस्यसँग खुलेर कुरा गर्दा समस्या समाधान हुनेछ। सवारी चलाउँदा सावधानी हुनुहोला। घरको वातावरण शान्त राख्न सकारात्मक भूमिका खेल्न आवश्यक छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज सम्पर्क र संचारसँग जोडिएका काममा सफलता मिलेछ। छोटो दूरीको यात्राले नयाँ अवसर सृजना गर्दछ। भाइ बहिनी अथवा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। लेखन पत्रकारिता तथा बोल्ने क्षेत्रमा सक्रिय व्यक्तिका लागि समय उपयुक्त रहेको छ। व्यापारमा नयाँ सम्पर्क विस्तार हुनेछ। आफ्नो विचार प्रस्तुत गर्ने अवसर मिल्नेछ। मेहनत अनुसार उपलब्धि हात लाग्नेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा आत्मविश्वास बढ्ने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज आर्थिक पक्षलाई व्यवस्थित गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका रकम हात पार्न सकिनेछ। परिवारको आवश्यकतामा खर्च भए पनि त्यसलाई व्यवस्थापन गर्न सक्नुहुनेछ। परिवारमा कारोबार बढ्न सक्ने सम्भावना रहनेछ। बोलीको प्रभावले महत्वपूर्ण काममा सहयोग पुर्याउनेछ। बचत योजनातर्फ ध्यान दिँदा निकै राम्रो हुनेछ। मूल्यवान वस्तु सुरक्षित राख्नुहोला। आफन्तसँगको सम्बन्धमा आत्मीयता बढ्ने देखिन्छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेका छन्। जसको प्रभावले आत्मबल बलियो बन्नेछ। व्यक्तिगत योजनालाई अघि बढाउने ऊर्जा प्राप्त हुनेछ। काममा आफ्नो निर्णय क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। आर्थिक स्थिति कर्मश मजबुत बन्नेछ। प्रियजनबाट उत्साह र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बन्नेछ। आफ्नो लक्ष्यमा केन्द्रित रहँदा राम्रो परिणाम प्राप्त गर्न सक्नुहुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज खर्च तथा टाढाको कामले व्यस्तता बढाउनेछ। वैदेशिक सम्पर्कबाट नयाँ जानकारी प्राप्त हुनेछ। यात्रामा समय बढी लाग्न सक्छ। स्वास्थ्यमा थकान महसुस भए पनि विश्राम गर्न आवश्यक छ। आर्थिक कारोबार गर्दा पर्याप्त सावधानी अप्नाउनुहोला। अरूको जिम्मेवारी आफ्नो काँधमा लिँदा दबाव बढ्न सक्छ। एकान्तमा बसेर आगामी कार्ययोजना बनाउन आवश्यक हुनेछ। धार्मिक तथा आध्यात्मिक अभ्यासले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज आमदानी बढाउने नयाँ सम्भावना देखिनेछ। पुराना मित्र तथा व्यावसायिक सम्पर्कबाट लाभदायक प्रस्ताव आउन सक्छ। व्यापार विस्तारका लागि उपयुक्त वातावरण रहनेछ। साथीभाइको सहयोगले महत्वपूर्ण काम सफल हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। लामो समयदेखि प्रतीक्षा गरेको आर्थिक परिणाम हात पर्नेछ। नयाँ समूहसँग सहकार्य गर्ने अवसर मिल्नेछ। योजनाबद्ध ढंगले अघि बढ्दा मेहनतको राम्रो प्रतिफल प्राप्त हुने
ग्रह गोचर रहेको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिका लागि आज कर्म क्षेत्रमा विशेष सफलता देखाउन सक्नुहुनेछ। उच्च अधिकारी अथवा प्रभावशाली व्यक्तिबाट प्रशंसा प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि काम पूरा गर्न सक्नुहुनेछ। व्यवसायमा नयाँ योजना शुरू गर्ने वातावरण बन्नेछ। सार्वजनिक गतिविधिमा सहभागी हुने अवसर पाउनुहुनेछ।

0: आएको नयाँ माध्यम खोज्ने प्रयास सफल हुनेछ। कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्दा निकै राम्रो हुनेछ। व्यावसायिक निर्णयमा व्यावहारिक दृष्टिकोण अप्नाउन आवश्यक रहेको छ। राशिफलको अन्त्यमा मीन राशि व्यक्तिहरूका लागि आज भाग्यले साथ दिनेछ। धार्मिक, शैक्षिक तथा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। गुरूजनको सुझावबाट महत्वपूर्ण काममा लाभ मिल्नेछ। लामो यात्रा अथवा टाढाको स्थानसँग जोडिएका काम अघि बढ्न सक्नेछ। अध्ययनमा एकाग्रता बढ्नेछ। रोकिएका कागजी प्रक्रिया पूरा हुने सम्भावना रहनेछ। नयाँ अनुभवले सोच्ने शैलीमा सकारात्मक परिवर्तन ल्याइदिनेछ। आज प्राप्त हुने अवसरलाई भविष्यको योजनासँग जोडेर अघि बढ्दा निकै राम्रो हुनेछ। राशिफलबारे जानकारीसँगै अब लाग्नु आजको साइज साहित्य गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यवास गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभलाई पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दहिना पारेर परिक्रमा गरी आजको शुभलाई पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत लाभ शुभ लाभ आदि बेला बिहानमा 5:34 7:12 चर बेला रहनेछ। बिहानमा 7:12 8:51 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्न राम्रो हुनेछ। बिहानमा 8:51 10:29 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा हाम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थापिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:29 12:08 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:08 दिनमा 1:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:46 3:25 रोग बेला रहनेछ। दिनमा 3:25 5:03 उद्योग बेला रहनेछ। दिनमा 5:03 6:51 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:41 8:03 लाभ बेला रहनेछ। साँझमा 8:03 राति 9:25 अमृत बेला रहनेछ। राति 9:25 10:46 काल बेला रहनेछ। राति 10:46 12:00 शुभ बेला रहनेछ। राति 12:00 1:30 रोग बेला रहनेछ। राति 1:30 2:51 उद्योग बेला रहनेछ। राति 2:51 4:13 चर बेला रहनेछ भने राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 9846054635 9464643853।
9: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
10: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
10: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
10: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
11: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्म अष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
12: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
9: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
14: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगारमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगारको शुरूमा मुख्य खबरका शीर्षकहरू। विपद प्रभावितलाई सहयोग गर्न अन्नपूर्ण गाउँपालिकाको आह्वान। पोखरा रंगशालामा फ्लड लाइट जडानको तयारी तीव्र। गण्डकीमा वर्ष दिनमा 115 किलोमिटर सड़क पीच। प्रधानमन्त्री वीरेन्द्र शाह आज पोखरा हुँदै मुस्ताङ जाँदै। प्रधान न्यायाधीश मनोज कुमार शर्मा पनि मुस्ताङ। गण्डकीकै उत्कृष्ट व्यवस्थापक बाटो गोविन्द राज आचार्य सम्मानित। संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र मर्यादा कायम गर्नुपर्ने रासुपा सभापति रवि लामिछानेको जोड। बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त। धवादी फलाम खानीबाट 9,60,00,000 धाउ उत्खननको योजना तयार। अण्डाको भाउमा फेरि वृद्धि। जापानमा एक्सप्रेस ट्रेनको ठक्करबाट 4 कर्मचारीको मृत्यु। र बैरा फुटबल संघको अध्यक्षमा सूर्यमोहन बराल चयन। पोखरामा असोज 3 गते राइट टू प्रोटिन रन 2026 आयोजना हुँदै। प्रधानमन्त्री वीरेन्द्र शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने क्रम रहेको भए पनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकटस्थले खुलाएको छैन। प्रधानमन्त्रीसँग उहाँका सल्लाहकार र सहयोगी समेत मुस्ताङ जाने तयारी रहेको बताएको छ। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउने बारे जानकारी नभएको बताएका छन्। यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतले जानकारी दिएको छ। उनी मुस्ताङ बाहेक अन्त कहाँ जाने भन्ने बारे खुलाइएको छैन। कार्यालय स्रोतका अनुसार मुस्ताङमा स्थान भरे गोप्य राखिएको छ। यसैबीच प्रधान न्यायाधीश मनोज कुमार शर्मा पनि मुस्ताङ जाने कार्यक्रम तय भएको छ। प्रधान न्यायाधीश शर्मा भने पोखरा बाग्नुहुँदै मुस्ताङ जाने कार्यक्रम छ। प्रधान न्यायाधीश शर्मा अदालत निरीक्षण भ्रमण जान लाग्नु भएको बताएको छ। प्रधानमन्त्री भोलि नै काठमाडौँ फर्किने कार्यक्रम छ भने प्रधान न्यायाधीश शर्मा आइतबार मात्र फर्किने कार्यक्रम तय भएको हामीलाई खबर प्राप्त भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित परिवारको राहत उद्धार पुननिर्माण र पुनर्स्थापनाका लागि सहयोग गर्न आह्वान गरेको छ। गाउँपालिकाले यसका लागि राहत तथा पुनर्स्थापना विपद व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले असार र साउनमा आएको बाढ़ी पहिरोले सड़क पुल होटल कृषि क्षेत्र तथा नागरिकको जनजीवनमा ठूलो क्षति पुर्याएको बताए। क्षतिको विवरण संकलन भइरहेकाले पालिका एक्लैको प्रयासले पुनर्स्थापना सम्भव नहुने भन्दै उहाँले स्वदेश तथा विदेशमा रहेका व्यक्ति संघ संस्था र सामाजिक तथा व्यवसायिक प्रतिष्ठानलाई कोष सहयोग गर्न आग्रह गरेका छन्। मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीमा करिब 100 मिटर कालो पत्र सड़क बगाएपछि गाउँपालिकाका 4 वटा सड़क सम्पर्कबाट विच्छेद भएका छन्। बिरेठाँटीसँगै चुमरुङ र हाइजुङ क्षेत्रमा पनि क्षति पुगेको छ। अन्नपूर्ण 11 झिनु स्थित मोदी खोला किनारमा रहेका 3 वटा तातोपानी कुण्ड, केही होटेल, मन्दिर र झोलुङ्गे पुल समेत बाढ़ीले बगाएर गाउँपालिकाले जनाएको छ। बिरेठाँटी घान्द्रुक छुमरुङ र अन्नपूर्ण आधार शिविर तथा घोडेपानी पुनिल जाने प्रमुख पर्यटकीय मार्ग भएकाले सड़क पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। शारदी खोला बजथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी गोविन्द राज आचार्य गण्डकी प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित भएका छन्। नेपाल बजथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेस्पुनको 39 औं स्थापना दिवसका अवसरमा पोखरामा आयोजित विशेष कार्यक्रममा उहाँलाई यो सम्मान प्रदान गरिएको हो। सहकारी क्षेत्रमा व्यवस्थापकीय दक्षता, संस्थागत विकास, अध्यक्ष सेवा तथा कार्य सम्पादनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै आचार्यलाई उत्कृष्ट व्यवस्थापक चुनिएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था सहकारी मन्त्री भूमि बहादुर कार्कीले सम्मान अर्पण गर्नुभएको छ। नेस्पुनका अनुसार सहकारी अभियानलाई सुदृढ बनाउन र योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्न यो सम्मान दिएको हो। सम्मान ग्रहण गरेपछि आचार्यले आफ्नो योगदानको कदर भएको बताएका छन्। उनले आगामी दिनमा थप जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्। कार्यक्रममा नवलपुरकामा अवस्थित पौरखी साकोसलाई गण्डकी प्रदेशभरको उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरिएको छ। यसैगरी साङ्जा जिल्ला बजत लाई उत्प्रेरणा अभिनन्दन सम्मान प्रदान गरिएको छ। सहकारी क्षेत्रको विभिन्न व्यक्तित्व, संघ संस्थाका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता नेस्पुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले गरेका थिए। गण्डकी प्रदेशको बडुवा समिति सचिवालयले तीनजना अधिकृतलाई एघारौं तहमा बडुवाका लागि सिफारिश गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सूचना जारी गर्दै कार्यक्षमताको मूल्याङ्कनका आधारमा उनीहरूको बडुवाको लागि सिफारिश गरिएको जनाएको छ। बडुवा समितिले प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीलाई सिफारिश गर्ने निर्णय गरेको हो। समितिको निर्णय अनुसार प्रदेश प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत एघारौं तहमा टीकाराम पौडेल र दिनेश प्रकाश आचार्य सिफारिश भएका छन्। बडुवा सूचना नम्बर 121/2082 अनुसार पौडेलले 100 पूर्णाङ्कमा 100 अङ्क प्राप्त गरेका छन्। यस्तै आचार्यले 97.26 अङ्क प्राप्त गरेको सूचनामा उल्लेख छ। यस पदका लागि तीनजना सम्भाव्य उम्मेद्वार रहे पनि दुईजनाको मात्र सिफारिश भएको हो। इन्जिनियरिङ सेवातर्फ सिभिल समूहको इरिगेशन र स्यानिटरी उपसमूहमा हरिप्रसाद तिमेन सिन्हा सिफारिश भएका छन्। बडुवा सूचना नम्बर 120/2082 अनुसार उनले 97.55 अङ्क प्राप्त गरेका छन्। यस उपसमूहमा एकजनाको पदपूर्तिका लागि दुईजना सम्भाव्य उम्मेद्वार प्रतिस्पर्धामा थिए। प्रदेश लोकसेवा आयोगका कार्यक्षमता मूल्याङ्कनका आधारमा यो बडुवा प्रक्रिया अगाडि बढ़ाइएको थियो। गण्डकी प्रदेश निजामती सेवा ऐन 2079 दफा 46 प्रायोजनका लागि दफा 45 बमोजिम यो सिफारिश गरिएको सचिवालयले जनाएको छ। पोखरा रंगशालामा फ्लडलाइट जडान गर्ने तयारी अघि बढ़ेको छ। संघ सरकारले 5 करोड़ र संघीय शहरी विकास तथा भवन निर्माण विभागले 3 करोड़ गरी फ्लडलाइटका लागि 8 करोड़ रूपियाँ बजेट विनियोजन गरेपछि प्रक्रिया अघि बढ़ाइएको हो। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङका अनुसार फ्लडलाइट जडानमा करिब 16 करोड़ रूपियाँ खर्च हुने अनुमान छ। अपुग्रह आवेदन चरणमा थप हुने अपेक्षा गरिएको छ। आर्थिक वर्ष 2083/84 पोखरा रंगशालाको स्तरोन्नतिका लागि विनियोजित 19 करोड़ मध्ये 8 करोड़ फ्लडलाइटकामा खर्च गरिनेछ। बाँकी रकम क्रिकेट रंगशालाको भवन र उद्देश्य कवर हल स्तरोन्नतिमा खर्च गर्ने तयारी छ। फ्लडलाइटका लागि दशै लगत्तै बोलपत्र आह्वान गर्ने तयारी भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक स्वीकृति आवश्यक पर्नेछ। प्राधिकरणका इन्जिनियर कृष्ण पौडेलले रंगशालाको स्तरगत अवलोकन गरी फ्लडलाइटको उचाइले विमानस्थलमा पार्ने असरबारे अध्ययन थालेको छन्। अध्यक्ष गुरूङका अनुसार फ्लडलाइटका लागि कम्तीमा 18-20 मिटर उचाइ आवश्यक पर्नेछ। संघीय शहरी विकासका इन्जिनियर प्रवेश राज लामिछानेले भने सामान्यतया प्रहरी 35 मिटर उचाइ आवश्यक पर्ने भएकाले विमानस्थलको मापदण्ड अनुसार प्राविधिक विकल्प खोजिने बताएका छन्। प्राविधिक विषय टुङ्गिए लगत्तै विस्तृत परियोजना प्रतिवेदन तयार गरी बोलपत्र प्रक्रियामा जाने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। फ्लडलाइट जडान भएपछि पोखरा रंगशालामा राति खेल हेर्ने पोखरेलीको वर्षदेखिको सपना पूरा हुने अपेक्षा गरिएको छ। जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका 4 कर्मचारीको मृत्यु भएको छ। टोकियोको उत्तरमा रहेको कानुनमा शहरमा सिन क्वानुमा स्टेशनमा रेलमार्ग आसपासमा झरपात हटाउने क्रममा उनीहरूलाई एक्सप्रेस रेलको ठक्कर दिएको हो। अग्नि नियन्त्रक विभागको अग्नि अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका 4 कर्मचारीको मृत्यु भएको पुष्टि भएको छ। आपतकालीन सेवा टोली घटनास्थल पुग्दा 3 कर्मचारी रेलमुनि च्यापिएको अवस्थामा भेटिएका थिए भने 1 रेलमार्गमा लडेको अवस्थामा फेला परेका थिए। जापानी संचार माध्यमका अनुसार मृतकै 4 पुरूष हुन् उनीहरू 50-60 वर्ष उमेर समूहको रहेको जनाएको छ। दुर्घटनामा रेलमा सवार करिब 50 यात्रु मध्ये कसैलाई पनि चोटपटक लागेको छैन। 6 डिब्बे भएको उक्त स्पेसिया एक्सप्रेस रेल टोबु निको लाइनमा सञ्चालन हुँदै आएको छ। यसले टोकियोलाई तोचिगी क्षेत्रको पर्यटकीय गन्तव्य निकोसँग जोड्ने छ। रेल सञ्चालक अनुसार टोकियो तर्फ गइरहेको रेल सिनुकानुमा स्टेशनमा रोकिने क्रममा दुर्घटना भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। विवाह गर्ने विद्यमान कानून उमेर 20 नै कायम राख्न सरकारवालाले जोड़ लागेका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले काठमाडौँमा आयोजना गरेको 2 बाल अधिकार सिकाई सम्मेलन अन्तर्गत अन्त्यसम्बन्धी राष्ट्रिय संवादमा विवाहको उमेर घटाउन नहुने धारणा व्यक्त गरेका छन्। विवाहको न्यूनतम उमेर 20 घटाएर 18 काम गर्ने प्रस्ताव भन्दा बाल विवाह अन्त्यका लागि विद्यमान कानूनी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागीले जोड़ दिएका छन्। राष्ट्रिय सभा सदस्य रोशनी मेचेले बाल विवाह न्यूनीकरणमा सीमित नभए पूर्ण अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्। केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धितालले विवाहको उमेर घटाउँदा बालबालिकाको शिक्षा मानसिक आर्थिक तथा सामाजिक जमानमा नकारात्मक असर पर्नुका साथै प्रजनन स्वास्थ्यमा समेत जोखिम बढ्ने बताएका छन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव चक्रबहादुर बुढाले बाल विवाह अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताएका छन्। नेपालको संविधान र मुलुकी अपराध संहिता 2074 20 उमेर नपुगी गरिने विवाहलाई दण्डनीय कसुर मानेको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आर्थिक वर्ष 2082 राशिमा 115 किलोमिटर 700 मिटर सड़क कालपत्र गरेको छ। मन्त्रालयले पोखरामा सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार सोही अवधिमा 22 सड़क पुल र 9 झुलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ। मन्त्रालयले एक वर्षको अवधिमा भएको विकास निर्माण र प्रशासनिक सुधारको कार्यहरूलाई समेटेर प्रगति विवरण सार्वजनिक गरेको हो। सड़क पिच गर्ने कार्यमा कास्की जिल्ला सबैभन्दा अगाडि देखिएको छ। कास्कीमा 27 किलोमिटर सड़क कालोपत्र भएको छ। त्यसै गरी तनहुँमा 22 किलोमिटर र रम्जुङमा 17 किलोमिटर सड़क पिच गरिएको छ। नवलपुरमा 10 किलोमिटर 800 मिटर सड़क कालोपत्र भएको छ। स्याङ्जा जिल्लामा 10 किलोमिटर सड़क पिच भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। अन्य जिल्लाहरूमा गोर्खामा 6 किलोमिटर 400 मिटर सड़क कालोपत्र भएको छ। पर्वत र बागलुङमा 6 किलोमिटर सड़क पिच भएको छ। हिमाली जिल्लामा मनाङमा 5 किलोमिटर र मुस्ताङमा 2 किलोमिटर 500 मिटर सड़क पिच भएको छ। म्याग्दीमा भने 3 किलोमिटर सड़क कालोपत्र भएको छ। मन्त्रालय अन्तर्गत हाल 285 बहुवर्षीय योजनाहरू सञ्चालनमा छन्। यी योजनाहरूको कुल सम्झौता रकम 26,44,00,000,000 रूपियाँ रहेको छ, जसमा हालसम्म 16,05,00,000,000 रूपियाँ खर्च भइसकेको मन्त्रालयले जनाएको छ। बहुवर्षीय योजनाहरूमा अझै 10,39,00,000,000,000 रूपियाँ दायित्व बाँकी छ। मन्त्रालयले गत आर्थिक वर्षमा 12,17,14,24,000,000 रूपियाँ विनियोजन भएकोमा 7,88,22,66,000,000 रूपियाँ खर्च गरेको छ। यो कुल बजेटको 64.78% वित्तीय प्रगति हो। पुँजीगत तर्फ 11,36,32,84,000,000 रूपियाँ विनियोजन भएको थियो, जसमा 7,60,80,95,000 रूपियाँ खर्च भएको छ। पुँजीगत खर्चतर्फ मन्त्रालयले 65.25% प्रगति हासिल गरेको छ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा कानूनी दायरामा ल्याउन दर्ता प्रक्रियालाई एक महिनाको म्याद थप गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले दर्ता प्रक्रियालाई सहज बनाउन म्याद थपेको जनाएको छ। यसअघि 18 साउनभित्र सबै कम्पनीलाई दर्ता प्रक्रियामा आउन आह्वान भएको थियो। तोकिएको समयभित्र 5 कम्पनी मात्रै सम्पर्कमा आएका थिए। हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीले एउटा मात्रै कम्पनीलाई सञ्चालनको इजाजत दिएको छ। बाँकी दुई कम्पनीले आवश्यक कागजात बुझाएकाले अध्ययन भइरहेको कार्यालय प्रमुख ढाकारा प्रसाद शर्माले जनाएको छ। सजिलो नेपाल प्रणाली, सवारी सेवा नेपाल, इकोमो नेपाल, जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस र मुबिन नेपाल प्रणालीले कम्पनी दर्ताका लागि निवेदन दिएका छन्। सवारी सेवा नेपालले 20 स्कूटर सञ्चालन गर्ने गरी आधिकारिक रूपमा दर्ता प्रमाणपत्र पाइसकेको छ। मुबिन र इकोमोको कागजात अध्ययन क्रममा छन् भने बाँकी दुई कम्पनीले आवश्यक कागजात बुझाएका छैनन्। अपेक्षाकृत कम्पनी दर्ता प्रक्रियामा नआएपछि सरकारले म्याद थपेको हो। बजारमा चर्चित पठाउ र इनड्राइभ जस्ता कम्पनी अझै दर्ता प्रक्रियामै आएका छैनन्। पठाउले सम्पर्क गरे पनि उसको कम्पनी दर्ताको उद्देश्य फरक रहेकोमाले राइड सेयरिङ सेवाका लागि इजाजत दिन सक्ने अवस्था नरहेको शर्माले बताएका छन्। पठाउ कम्पनी दर्ता कम्प्युटर सेवाका लागि भएको देखियो। उनीहरू सम्पर्कमा आएका थिए तर उद्देश्य फरक भएपछि इजाजत दिन सक्ने अवस्था बनेन। उनले भने उद्देश्य फेरेर आउनु भयो भने प्रक्रियामा जान्छ। इनड्राइभ लगायत अरू कम्पनीहरू सम्पर्कमा पनि आएका छैनन्। दर्ता बिना सञ्चालन भए पनि इनड्राइभ र पठाउ जस्ता ठूला सेवा प्रदायकलाई तत्काल बन्द गराउन कठिन छ। कम्तीमा 3 वैधानिक कम्पनी सञ्चालनमा नआएसम्म यात्रुको सहजताका लागि पुरानो सेवा पूर्ण रूपमा रोक्न नसकिने कार्यालय प्रमुख ढाका प्रसाद शर्माले बताउनु भएको छ। बन्द गर्न अहिले नै सक्छौ तर हामीलाईसँग विकल्प तयार नभई एकैपटक बल प्रयोग गर्दा सर्वसाधारण मर्कामा पर्ने हुनाले केही लचकता अप्नाइएको हो। उनले भने 20 भदौसम्म बाँकी दुई कम्पनीले पनि इजाजत पाउने र त्यसपछि दर्ता बिना चलेका कम्पनीलाई बन्द गर्ने प्रक्रियामा जाने कार्यालयले जनाएको छ। पोखरा उद्योग वाणिज्य संघले आसन्न 36 महाधिवेशनमा 10 तारांगले सदस्य पदमा एकजुट भई जाने भद्र सहमति गरेका छन्। 10 सदस्य पदमा इच्छुक उम्मेद्वार बीच छलफलबाट एकाकार भएर अध्यक्ष तथा पदाधिकारीको साझा कार्यसमिति सदस्यको उम्मेद्वारका रूपमा एकजुट भए प्रस्तुत हुने भद्र सहमति भएको विज्ञप्ति मार्फत जनाएका छन्। अमृत पोखरेल, सूर्यराज घिमिरे सुरेश, दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कडेल, दुदमान गुरूङ आशिष, कमल बहादुर सुनार, एकनारायण गौतम भानुभक्त अधिकारीले आम पोखरेली उद्योगी व्यवसायीहरूको चाहना अनुसार संघको भदौ 20-21 गते हुने महाधिवेशनमा एकजुट भएर जाने निर्णय गरेका हुन्। निर्वाचन जित्ने मात्र नभए संघ अझ बलियो, एकताबद्ध र प्रभावकारी संस्थाका रूपमा अघि बढ़ाउने उद्देश्यका साथ निर्वाचन प्रस्ताव समेत आपसी सहकार्यलाई निरन्तरता दिने निर्णय गर्दै निर्वाचनका लागि साझा घोषणा पत्र एउटै एजेण्डा र स्पष्ट सन्देश तयार गरी संघका सम्पूर्ण सदस्यहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तर्क्रिया गर्ने निर्णय गरिएको संयोजक अमृत पोखरेलले बताउनुभयो। भदौ 5 गते उम्मेद्वारको मनोनयन पत्र वितरण हुनेछ। 8 गते उम्मेद्वारले मनोनयन पत्र दाखिला गर्नुपर्नेछ। सोही दिन उम्मेद्वारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका रहेको छ। 2011 सालमा अमृत प्रसाद शेरचनको अवस्थामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग संघमा हाल 2731 सदस्य रहेका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो वा एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050 9521 7014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साफ्टवेयर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: स्थान श्री कृष्ण प्रणामी सेवा समिति, रत्नचोक, पोखरा 8।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
9: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। निर्वाचनमा बहुमत वा दुई तिहाई पाएर जनसमर्थन सधैं कायम रहन्छ भन्ने सोच गलत भएको कांग्रेस सभापति थापाको भनाई रहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देवाल लगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै निर्वाचनमा बहुमत वा दुई तिहाई प्राप्त हुँदैमा जनताको समर्थन सधैं कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन्। नन्दप्रसाद जानुका फाउण्डेशनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टि बारे पटक पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिएको बताएका छन्। उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै प्राप्त नहुने बताएका छन्। जनताको निरन्तर समर्थन नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देवाल र केपी शर्मा ओलीसँग आफूले पटक पटक असहमति तथा चिन्ता राखेको स्मरण गर्दै उनले त्यस बेला आफूहरूले देखेको समस्या र दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिएको दावी गरेका छन्। थापाले त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाइनु परेको बताएका छन्। लोकतन्त्रमा कानूनी वैधानिकता मात्रै प्राप्त नहुने भन्दै उनले राजनीतिक निर्णयको नैतिक वैधता र नागरिक स्वीकार्यताको पनि परीक्षण हुनुपर्ने बताउनु संख्या पुग्दैमा कुनै निर्णय सही नहुने भन्दै नागरिक र समाजले त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने विषय महत्वपूर्ण रहेको उहाँको भनाइ छ। उहाँले राजनीतिक दलभित्र राजकीय पद प्राप्तिवादलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउने प्रविधिले असन्तुष्टि बढ़ाएको बताउनुभयो। मन्त्री सांसद मेयर वा पार्टी सभापति बन्न नसके राजनीतिक जीवन असफल भएको ठान्ने प्रविधिले दललाई नै असन्तुष्टि उत्पादन गर्ने संरचनामा परिणत गरेको उहाँको टिप्पणी थियो। थापाले पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति छैटौं पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट हुने र दुई पटक पार्टी सभापति भइसकेको व्यक्ति तेस्रो पटक सभापति बन्न नपाउँदा असन्तुष्टि हुने प्रविधिले राजनीतिक महत्वाकांक्षा बढ़दै गएको बताउनुभयो। उहाँले कांग्रेसको विशेष महाधिवेशन तथा आन्तरिक वैधानिकताका विषयमा सर्वोच्च अदालतले गरेको कतिपय फैसला पुनरावकलन हुनुपर्ने धारणा पनि राख्नुभयो। अदालत निर्णय वैधानिक भए पनि तिनले समाजमा कतिको वैधता प्राप्त गर्छन् भन्ने विषय महत्वपूर्ण हुने थापाको तर्क रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनु पर्ने बताउनु भएको छ। बिहिबार प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थालाईमाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अप्नाउनु पर्ने बताउनुभयो। उहाँले व्यक्तिगत जीवनस्थित जस्ता संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्ति विशेषलाई लक्षित गरेर भन्दा संस्थाको प्रतिष्ठा र संवैधानिक भूमिकालाई ध्यानमा राखेर छलफल गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार संवैधानिक निकाय कुनै व्यक्ति विशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठ्दा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने बताउनुभयो। लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति पनि संवेदनशील विषयमा छलफल गर्ने महत्वपूर्ण संसदीय समिति भएकाले समितिमा उठाइने विषयले संस्था पदाधिकारी तथा समितिको गरिमामा चुनौती नआउने गरी प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले संविधानले विभिन्न संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको उल्लेख गर्दै संविधानमा गरिएको व्यवस्थालाई स्वीकार गर्ने विषयमा सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रियालाई लिएर राजनीतिक आरोप प्रत्यारोप गर्नु उचित नहुने उहाँको भनाइ थियो। उहाँले अदालत वा संवैधानिक निकायलाई कुनै राजनीतिक दलसँग जोडेर हेर्न नहुने बताउनुभयो। उहाँले संवैधानिक व्यवस्था अनुसार नियुक्ति भएका जिम्मेवारी व्यक्तिहरूले संविधानले दिएको नैतिक दायित्व पूरा गर्ने भएकाले उनी माथि अत्याधिक आरोप लगाउने शैलीले संस्था र संस्थामा रहेको व्यक्तिहरूको मानमर्दन घट्न नसक्ने बताउनुभयो। लामिछानेले संविधान संशोधनको विषयमा समेत प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने भन्दै संविधान संशोधनका लागि संविधानले तोकेको प्रक्रियालाई नै पालन गर्नुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी यसलाई फेरि सुन्नुहोला। बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्ति भएका छन्। एमाले नेकपा र राप्रपाको समर्थनमा बिहिबार थापा मुख्यमन्त्रीमा नियुक्ति भएका हुन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 168(2) अनुसारको सरकार गठनमा दावी गरेका थापालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन्। 63 सांसदको समर्थनमा सरकार गठनका लागि दावी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपाभित्र विवाद भइरहेको छ। विवादबीच थापा मुख्यमन्त्री नियुक्ति भएका हुन्। थापालाई एमालेका 25 नेकपाका 26 राप्रपाका 12 सांसदको समर्थन रहेको छ। यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ एकमा संसदबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए। त्यस लगत्तै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ 4 गते 4 बजेसम्मका लागि समय सीमा दिएका थिए। थापा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री हुन्। यसअघि नेकपाका शालिग्राम जमर कटेल, कांग्रेसका बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाले सरकारको नेतृत्व गरिसकेका छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कार्यवाही गरेको छ। बिहिबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारिज गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्गदेनले जानकारी दिनुभयो। बागमती प्रदेश सरकार गठनका क्रममा पार्टी निर्णय र निर्देशन विपरीत नेकपा एमालेलाई समर्थन गरेको र स्पष्टीकरण समेत नदिएपछि उनलाई पार्टीले कार्यवाही गरेको हो। स्रोतका अनुसार बैठकमा नेता कमल थापाले भने उक्त कार्यवाही गर्ने निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका छन्। उनी थापालाई कार्यवाही गर्न नहुने पक्षमा उभिएका बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद अमरेश कुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिन प्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। बिहिबार प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको माताहतमा नहुने नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताएका छन्। उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखेका छन्। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापा मगरले बताउनुभयो। उहाँका अनुसार आज बिहान 11 बजे केन्द्रीय कार्यालय सानेपा बैठक बस्नेछ। समितिले बैठकका एजेण्डा बारे भने केही खुलाएको छैन। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन अन्तर्गत जिल्लामा खटिएका निर्वाचन अधिकृतसँग भर्चुअल बैठक भर्ने भएको छ। 24 भदौबाट शुरू हुने तल्लो तहका अधिवेशन सम्पन्न गर्न जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूसँग निर्वाचन समितिले भर्चुअल बैठक गर्ने भएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले शनिबार अपरान्ह 4 बजे निर्वाचन अधिकृतहरूसँग जूम मार्फत बैठक गरिने जानकारी दिए। समितिले मंगलबार निर्वाचन अधिकृतलाई सानेपामा प्रशिक्षण दिएका थियो। प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित थिए। मंगलबार नै निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने अघिल्लोको निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो। संशोधित कार्यतालिका अनुसार वडा अध्यक्ष 24 भदौमा हुने भएको छ। यसअघि केन्द्रीय कार्य समिति बैठकबाट कांग्रेसले 2 भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो। अब आर्थिक समाचार। धवादी फलाम कम्पनी लिमिटेडले नवलपुरको हुप्सेकोट गाउँपालिका 5 धवादीमा रहेको फलाम खानी उत्खनन सम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट 9,60,00,000 धाउ फलाम उत्खनन गर्न सकिने योजना सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो। खानी क्षेत्रलाई धवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी 2 भागमा विभाजन गरिएको छ। धवादी पोखरी ब्लक 25 वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक 16 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डार सम्बन्धी थप समूह अनुसन्धान तथा उत्खनन कार्य अघि बढाउने चलाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो। कम्पनीका निर्देशक शैलेश कुमार थापाले जमिन मुनिको

सम्मको नमूना परीक्षणका लागि विभिन्न 12 स्थानमा गरी 1500 मिटर ड्रिलिङ गरे सम्पन्न गरिएको जानकारी दिए। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने कार्य समेत छिट्टै शुरू गरिने कम्पनीले जनाएको छ। खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको समग्र मागको करिब 25% आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताएका छन्। अण्डाको भाउ फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन मूल्य बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य अनुसार सबै प्रकारका अण्डामा प्रति क्यारेट 15 रूपियाँसम्म भाव बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्यारेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति क्यारेट 3200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाव फेरि बढ़ाएको हो। यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्याधिक गिरावट भएको र माग धान धौधौ परेपछि मूल्य बढ़ाउनु परेको नेपाल लयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभएको छ।

अब खेलकुदको समाचार नेपाल बगेरा फुटबल संघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभा भएको छ। महाधिवेशनबाट अध्यक्ष सुरमन बरालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। संघको उपाध्यक्ष गणेश ढकाल, आरती शाह, सचिव निशान तामाङ, सचिव महेन्द्र लिम्बुको साथमा आर्य कुमार सिंह छन्। कार्य समितिको सदस्यमा कृष्णबहादुर छेत्री, प्रशान्त चौधरी, सुमन लामा, सेनोज नेवार, महर्जन सहाना खातुन निर्वाचित भएको अध्यक्ष बरालले जानकारी दिनुभयो। पोखरा तेरा आर्पामा जन्मेका अध्यक्ष बरालले गण्डकी बैरा संघ, राष्ट्रिय बैरा महासंघ, कास्की बैरा क्रिकेट संघको नेतृत्व गरिसकेका छन्। सृजना बैरा माविका पूर्व प्रधान अध्यापक समेत रहेका बरालले गण्डकी बैरा संघ, सृजना बैरा मावि, मनकामना बैरा स्कूल गोर्खाको भवन निर्माणमा आर्थिक सहयोग जुटाउनकामा एकजन छ। बैरा विद्यालयमा करिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति जुटाउनमा पहल गरेको बरालले शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत सातवटा महत्वपूर्ण पुरस्कार तथा सम्मान पाएका छन्। पोखरामा असोज 3 गते राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। पोषण, शारीरिक तन्दुरूस्ती तथा स्वास्थ्य जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल फिड इण्डस्ट्री एसोसिएशनको आयोजना तथा यूएस सोयाबीन एक्सपोर्ट काउन्सिलको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने अपेक्षा गरिएको छ। नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ। प्रतियोगितामा हाफ म्याराथन सहित विभिन्न 8 विधामा प्रतिस्पर्धा हुनेछ। 21 किलोमिटर पुरूष तथा महिला हाफ म्याराथन, 10 किलोमिटर खुल्ला पुरूष र 5 किलोमिटर खुल्ला महिला, विद्यालय तहका छात्र छात्र तथा व्हील चेयर तर्फ 3 किलोमिटर दौड़ हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि 16,00,000 रूपियाँ रहेको छ। सनै विधाको उत्कृष्ट 5 धावकले नगद पुरस्कार पाउनेछन्। दौड़ लेकसाइडको वसुन्धरा पार्कबाट शुरू भई हलनचोक, खहरे, सेदी, खपौदी र पामे हुँदै लौरू पुगेर पुनः वसुन्धरा पार्कमा आएर टुङ्गिनेछ। दौड़ मार्गमा पानी, प्राथमिक उपचार र एम्बुलेन्सको व्यवस्था गरिने पर आयोजकले जनाएको छ। कार्यक्रमले प्रोटीनयुक्त खाद्य पदार्थको महत्वबारे सचेतना बढ़ाउँदै पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्ने विश्वास लिएको छ।

0: यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अलिक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। विपद प्रभावितलाई सहयोग गर्न अन्नपूर्ण गाउँपालिकाको आह्वान। पोखरा रंगशालामा फ्लड लाइट जलानको तयारी तीव्र। गण्डकीमा वर्ष दिनमा 115 किलोमिटर सड़क पीच। प्रधानमन्त्री बालन शाह आज मुस्ताङ जाँदै, मनोज कुमार शर्मा प्रधान निर्देश पनि जाँदै। गण्डकी उत्कृष्ट व्यवस्थापकबाट गोविन्द राज आचार्य सम्मानित। संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र मर्यादा कायम गर्नुपर्ने रवि लामिछानेको जोड। बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त। धुवाधी फलाम खानीबाट 9 करोड़ 60 लाख धाउ उत्खननको योजना तयार। अण्डाको भाउ फेरि बढ़्यो। जापानमा एक्सप्रेस रेलको ठक्करबाट 4 कर्मचारीको मृत्यु। र बहिरा फुटबल संघको अल्छीमा श्रीमन बराल चयन। पोखरामा असोज 3 गते राइट टू प्रोटिन रन 2026 आयोजना हुँदै रेडियो सफलता पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट अहिले नौ बजे खबरसँग लाउनेछ। हामी सफलताको पाइलामा फेरि कुरा सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्नुहुन्छ।
1: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
2: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
2: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
1: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0161455966, 0162529666 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै। जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्स को बीचमा।
14: फोन नम्बर 061-587-915।
15: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
16: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
15: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
17: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
19: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
20: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
19: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98560 35394।
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
23: मोबाइल नम्बर 98460 59581,
22: 98165 15475।
25: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मे गुरु
2: अब आइतबारदेखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम उमंग सुन्न न

0: हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु। प्रेम रावत।
1: उमंगा।

को हरेक समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस्, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौ, यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ, हामी सुन्दर देखिन्छौ, मन भित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईको नजिकै हाजिर भएकी छु मन्दिरा, यहाँहरू सम्पूर्णलाई हार्दिक अभिनन्दन गर्दछु।

तपाईलाई भगवानको दर्शन कसरी हुँदैन र? मेरो प्रश्न त यो छ, जब उनी सबै ठाउँमा छन् भने तपाई उनलाई किन देख्न सक्नुहुन्न? किनकि तपाईको एक खालको कल्पना छ भगवान कस्ता छन्। त्यो कल्पनालाई छोडिदिनुहोस्। जुन दिन तपाई त्यो कल्पनालाई छोडिदिनुहुन्छ, तपाई भगवानलाई देख्न सक्नुहुन्छ। कसरी देख्न सक्नुहुन्छ? दुईवटा आँखा भएकालाई देख्न सक्नुहुन्छ। त्यो त कल्पना हो। भगवानको नाक हुन्छ, भगवानको मुख हुन्छ। मानिसहरू भन्छन् भगवान यताबाट आउँछन्, त्यताबाट जान्छन्। मलाई भन्नुहोस् त, कसरी यता आउँछन्, कसरी उता जान्छन्? उनी यहाँ पनि छन्, त्यहाँ पनि छन् भने उनी कता जालान्? उनी सबै ठाउँमा छन्, उनी सबै ठाउँमा जान्छन्। अनि सबभन्दा ठूलो कुरा के हो भने, त्यो जुन शक्ति छ, त्यो हामी भित्र पनि छ।

अनि के कहिले आफूले आफूलाई चिन्नु भयो कि कहिल्यै भित्र नियालेर हेर्नु भयो? कहिले पनि हेर्नु भएन, कहिल्यै हेर्नु भएन, बाहिरतिर हेरिरहनु भयो। अनि मानिसहरूले चित्र देखाउँदै गए, त्यो त कल्पना हो। उनी त सबै ठाउँमा छन्, उनी छन् पृथ्वी मात्रै होइन सबै ठाउँमा, कुनै त्यस्तो ठाउँ छैन। उनी कुन रूपमा होलान् तपाईँ त्यसको कल्पना पनि गर्न सक्नुहुन्न, उनी कल्पना भन्दा पनि टाढा छन्। त्यो कल्पनालाई छोड्नुहोस्। जसरी तपाईँ त्यो कल्पनालाई छोड्नुहुन्छ, तपाईँले त्यो शक्तिको पनि प्रत्यक्ष रूपमा अनुभव गर्न थाल्नुहुन्छ, अवश्य पनि, किनकि उनी तपाईँभित्र छन्। उनलाई हेर्नु भनेको उनको अनुभूति गर्नु नै हो।

हेर्नु यो आँखाको कुरा होइन, यो नाकको कुरा होइन, यो कानको विषय होइन। उनलाई परिभाषित गर्न सकिँदैन। उनी आदि छन्, उनी अनन्त छन्, उनी थिए छन् र सदा रहनेछन्। चाहे पृथ्वी होस्, चाहे मानिस होस् नहोस्, उनलाई यो आँखाले देख्न सक्ने त कुरा निस्किँदै निस्किँदैन। गुरु त तपाईँका धेरै छन्। कसैले तपाईँलाई साइकल चलाउन सिकाए? दत्तात्रेय कस्ता थिए भने उनले जे सिक्थे जसबाट सिके पनि उनैलाई गुरु मान्थे। उनका त हजारौं गुरु भए, तर एक दिन एकजनाले उनी भित्रको जुन चीज छ त्यसको अभ्यास गराए। जब त्यसको अनुभव गराए तब उनले भने, यी हुन् मेरा वास्तविक गुरु। म त गुरु बन्न चाहदिन, म जे गर्छु मलाई त गुरु बन्न आवश्यक पनि छैन। मलाई यो कुराको आवश्यकता छैन, मलाई यो उपमाको जरूरत छैन, मलाई यो परिभाषाको आवश्यकता छैन। म मानिस हुँ, अनि मानिस हुनुमा नै मलाई खुसी लाग्छ।

जे भन्दैछु त्यसलाई सुन्नुहोस्। यदि मन परे भने अघि बढ्नुहोस् अनि मन नपरे छोडिदिनुहोस्। म त कुनै ठोकुवा गरेर भनिरहेको छैन, म यसो भनिरहेको छैन मेरै पछि लाग्नुहोस्, यो गर्नुहोस् त्यो गर्नुहोस्, यी सबै कुरा होइन। यो त तब मात्रै थाहा हुन्छ आँपको रुख कस्तो हुन्छ जसले आँप दिन्छ। त्यो कुरा फलबाटै थाहा हुन्छ होइन। भेष ध्यान मत पुछिए, पुछ लिजिए ज्ञान, मोल करो तलवारका, पढे रहन्दो म्यान। तरवारबाटै थाहा हुन्छ, अरू कुराहरूबाट होइन। हामीहरू सोच्छौ यसको सम्बन्ध कुनै उमेरसँग कुनै वर्षसँग हुन्छ, त्यस्तो त केही पनि कुरा छैन। चार वर्षमा पनि, पाँच वर्षमा पनि, दस वर्षमा पनि, अठार वर्षमा पनि, बीस वर्षमा पनि, तीस वर्षमा पनि, सय वर्षमा पनि शान्तिको हामीलाई आवश्यकता छ। बिना शान्तिले हाम्रो यो जीवनमा अशान्ति भइरहन्छ अनि हामीलाई थाहा पनि हुँदैन अशान्ति भइरहेको छ। हामी यस्ता यस्ता कुराहरूको पछि लाग्छौं जससँग हाम्रो कुनै सम्बन्ध हुनुहुँदैन। हामी यस्ता यस्ता फोहोरहरू त्यो कोठामा ल्याउन थाल्छौ जुन त्यहाँ कहिल्यै पनि हुनुहुँदैन। त्यसैले यो आवश्यक छ, किनकि मैले कतिपय मानिसहरूलाई देखेको छु जसले कपाल खौरेका छन्, आँखा चिम्लेका छन्, तैपनि भित्रबाट अशान्त छन्। अनि ती मानिसहरूलाई पनि देखेको छु जो जेलभित्र कैद छन्, फलामको बारभित्र छन् र शान्तिको अनुभव गर्दैछन्। यो त हाम्रो आफ्नो भावना हो। शान्ति यस्तो हुन्छ, शान्ति प्राप्त भएपछि हाम्रो केही पनि काम हुँदैन। शान्ति भएपछि म यसलाई अंग्रेजीमा भन्छु हामी निष्क्रिय हुन्छौं, हामीले केही पनि गर्न सक्दैनौ। यस्तो होइन, जसभित्र शान्ति हुन्छ ऊभित्र उत्साह हुन्छ, जसभित्र शान्ति हुन्छ उसभित्र साहस हुन्छ अनि ऊ अघि बढ्नलाई सोच्छ। उसले आफ्नो जीवनभरि नै आभारी रहने बारेमा सोच्छ। उसलाई जिउने वास्तविक उद्देश्य के हो त्यो थाहा हुन्छ।

0: यो त हाम्रो आफ्नो भावना हो। शान्ति यस्तो हुन्छ, शान्ति प्राप्त भएपछि हाम्रो केही पनि काम हुँदैन।
1: मेरो जुन शान्ति शिक्षा कार्यक्रम छ, थुप्रै ठाउँहरूमा देखाइन्छ, अस्पतालमा पनि देखाइन्छ, अनि कसैलाई लागू औषधको लत छ, दुर्व्यसनमा लागेको छ, उनीहरूलाई पनि देखाइन्छ। तपाईँ मानिस हुनुहुन्छ, तपाईँलाई कुनै चिजको लत बस्यो भने तपाईँ त्यसैमा लाग्नुहुन्छ। बेसिक चिजको पनि लत बस्न सक्छ, ठिक चिजको पनि लत बस्न सक्छ। कस्तो छ भने दिमागभित्र एउटा ठाउँ छ, जब हामीले केही गर्छौ त्यसलाई सक्रिय बनाउँछ, जुन हामीलाई राम्रो लाग्छ भन्न खोजेको। त्यसो गर्नाले हामीलाई राम्रो लाग्छ। कतिपय मानिसहरू छन् जसलाई लत बस्छ दौडिनुमा। जब उनीहरू दौडिन्छन् भने एउटा रासायनिक पदार्थ उत्पन्न हुन्छ, फलत राम्रो लाग्छ। तपाईँ आफ्नो बानीलाई बदल्न सक्नुहुन्छ, तपाईँ आफ्नो व्यवहारलाई परिवर्तन गर्न सक्नुहुन्छ। अनि यो सबभन्दा महत्वपूर्ण कुरा हो कि उनीहरू चाहन्छन् यसलाई बदल्न। जसलाई यो पनि थाहा छैन मैले बदल्नुपर्छ भने, उनीहरू त एकदमै नराम्रो चीजमा लागेका छन्। यदि उनीहरूले यो कुरा महसुस गरेका छन् यसलाई परिवर्तन गर्नुपर्छ, यो ठिक होइन। म त भन्छु बधाई छ, तपाईँ त्यसलाई बदल्न सक्नुहुन्छ, अनि सजिलैसँग बदल्न सक्नुहुन्छ। जब तपाईँ यो नशालु पदार्थबाट बाहिर निस्कन सक्नुहुन्छ, तपाईँलाई अर्को जिन्दगीको अनुभव पनि हुन थाल्छ। त्यसैले अनुभव गर्नुहोस्, यो तपाईँमाथि निर्भर छ, तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ।

अशान्ति किन छ? अशान्ति किन छ? हेर्नुहोस् चरा, ऊ एउटा देशबाट अर्को देशमा उडेर जान्छ, के त्यसले अर्को चरासँग भन्छ तिमी यो देशका हौ? चराका लागि कुनै देश छैन, कुनै अनुमति लिनु आवश्यक छैन, ऊ उडेर जान्छ। त्यसका लागि यो पनि भगवानले बनाएका हुन्, त्यो पनि भगवानले बनाएका हुन्। अनि यहाँ खानेकुरा भेटिएन भने त्यहाँ भेटिन्छ, त्यहाँ खानेकुरा भेटिएन भने यहाँ भेटिन्छ। त्यसका आवश्यकताहरू निकै थोरै छन्, मानिसका आवश्यकताहरू पनि एकदमै थोरै छन्। ऊ खुसी हुन चाहन्छ, उसका आवश्यकताहरू के छन्? उसलाई पानी आवश्यक छ, उसलाई खाना आवश्यक छ, उसलाई श्वास चाहिन्छ। यदि उसले 3 मिनट, 4 मिनट, 5 मिनट श्वास लिएन भने ऊ मर्नेछ। यदि उसले 3 दिनसम्म पानी पिएन भने ऊ मर्नेछ। यदि उसले 3 हप्तासम्म खाना खाएन भने ऊ मर्नेछ। भनाइको अर्थ यो यस्तो कुरा होइन, यसका लागि कुनै विकल्प छ, लिने वा नलिने। श्वासका लागि कुनै विकल्प छैन, लिने वा नलिने। यी त आवश्यकताहरू हुन्, अनि यी आवश्यकता हरेक मानिसका लागि हुन्छ, चाहे हो जुनसुकै देशको होस्। यी उसका आवश्यकताहरू हुन्। हामी यी कुराहरूलाई बुझ्दैनौ। एक त यी जुन लडाईहरू हुन्छन् यी त राजाहरूले गर्ने गर्थे पुरानो जमानामा, अनि आज नेताहरू लड्छन्। उनीहरू हाम्रा राजा हुन्, जुन राजाले लडाई पनि गर्न सक्छन् अनि शान्ति स्थापना पनि गर्न सक्छन्। शान्ति स्थापना गर्ने कोसिस किन गर्दैनन्? अरूलाई मात्रै कहाँ गल्ती औल्याउनुहुन्छ र? यसको गल्ती छ, यसको गल्ती छ, यसको गल्ती छ। जब तपाईँ एउटा औंलाले अरूलाई औल्याउनुहुन्छ, 3 वटा औंलाहरूले भन्दैछन् आफूलाई पनि हेर, के आवश्यक छ र भन्नलाई? यो देशको, त्यो देशको, यो देशको, त्यो देशको। यस्तो पनि समय थियो तब 2 वटा देशहरू पनि थिएनन्, एउटा मात्रै देश थियो। यो पृथ्वी एउटा मात्रै छ, यो पृथ्वी एउटा मात्रै छ। यसमा हामीले सिमाना बनाएका हौं, जहाँ हामीले सिमाना बनाएका छौं त्यहाँ गडबडी भएको छ। हेर्नुहोस्, मैले पहिला पनि भनेको थिएँ, मेरो पनि भलाइ होस् अनि अरूको पनि भलाइ होस्। यो कानून हाम्रो हो र हामीले नै यो कानून बनाएका हौं। यो मानिसको विवेकले बनाएको हो। मेरो पनि भलाइ होस्, तपाईँको पनि भलाइ होस्, यसैमा सबैको भलाइ हुन्छ। हुन सक्छ शान्ति, अवश्य हुन सक्छ शान्ति।

हजुर, उहाँको सन्देश जसलाई नेपाली अनुवादमा तपाईँले सुन्नुभयो, यस्तै राम्रा राम्रा सन्देशहरू तपाईँले सुन्न पाउनुहुनेछ, बुझ्न पाउनुहुनेछ। i4joy.com तपाईँ जानुभयो भने थुप्रै अरू अधिक जानकारी तपाईँले पाउन सक्नुहुनेछ। अब आजलाई तपाईँको र मेरो साथ यति नै, यही बिट मार्नुपर्छ आजको लागि यो साथ। अब फेरि भेटौँला। तपाईँको प्रत्येक पल शुभ रहोस्, आनन्दित रहोस्। हवस् त, नमस्कार।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-57-9915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स, नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98 5 60 28 104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 9805267793 97650 दोस्तीटु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9855727599।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 9811762983, 9855258555। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
11: मेरी आमै
10: नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165419584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0165529104 स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
15: हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
16: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ
15: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8
17: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव
18: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ त्यसै के को श्री कृष्ण भनिरहेको नि
15: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन अनि यसै नभनेर के गर्नु त
18: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न यसरी बर बनाउनै पर्दैन नि
19: हजुर आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस् सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी सम्पर्क नम्बर 9841775694 9111924

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा
1: हामीले आज छलफल गर्नेछौं लायन्स क्लबले गरिरहेका गतिविधिको बारेमा। लायन्स क्लबले समाजमा स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन र गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान दिइरहेको छ। यही विषयमा रहेर हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ लामो समयदेखि लायन्स क्लबमा लागि पर्नुभएका व्यक्तित्व लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 याम नेपालको प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर हुनुहुन्छ अधिवक्ता लायन किशोर बराल। उहाँसँगको कुराकानी लिएर आएका छौँ। त्यसपछि यहाँलाई कार्यक्रममा हार्दिक
2: स्वागत।
1: हजुर, लामो समयदेखि लायन्सको यो अभियानमा लाग्नुभयो। लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 याम नेपालको प्रथम गभर्नर भाइस गभर्नर बन्नुभएको छ, यो जिम्मेवारीलाई चाहिँ कसरी लिनुभएको छ?
2: सर्वप्रथम त यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, यहाँ लगायत सम्पूर्ण टिमलाई, जसले सामाजिक सेवामा अनवरत रूपमा लागेको एउटा संस्था, सामाजिक संस्था जसमा सामाजिक मन भएका व्यक्तिहरू मिलेर सामाजिक कामहरू सम्पादन गर्ने गर्छन्। त्यसले कसरी काम गरिरहेको छ, के भइरहेको छ भन्ने कुरा एउटा चासोको विषय सबैमा पुर्याउनुपर्छ भन्ने किसिमबाट मलाई आमन्त्रण गर्नुभयो। पदीय हिसाबले एकदमै जिम्मेवारीपूर्ण छ। लायन्स एउटा त्यस्तो संस्था हो जसले भोलिन्टियरली समुदायमा काम गरिरहेको हुन्छ। भोलिन्टियरली काम गर्दाखेरि पनि नेतृत्वमा रहेका व्यक्तिलाई त्यसलाई अगाडि बढाउनको लागि योजनाहरू ल्याउने, त्यसको सम्पादनमा सहभागिता जुटाउने, आर्थिक व्यवस्थापन गर्ने निकै चुनौतीपूर्ण कामहरू छन्। त्यसलाई एउटा लामो समयदेखि लायन्समा लागेको एउटा लायन्स कर्मीको हिसाबबाट त्यसलाई एकदमै जिम्मेवार रूपमा चाहिँ लिएको छु। यसलाई आगामी वर्ष मेरो टेनरको लागि एउटा योजना बनाएर अगाडि बढ्ने गरी चाहिँ प्लानिङमा छु, प्लानिङ गरिरहेको छ।
1: कुनै पनि संस्थामा मान्छे आउने जाने भइराखेकै हुन्छ। लायन्सको तपाईँको यात्राको सुरुवात चाहिँ कसरी भयो?
2: त्यसको लागि सर्वप्रथम त लायन्स कसरी स्थापना हुन्छ भन्ने कुरा जोड्यो भने त्यसले सार्थकता होला भन्ने लाग्छ। लायन्स एउटा अन्तर्राष्ट्रिय संस्था हो। 1917 अमेरिकाको सिकागोमा एउटा मेल्भिन जोन भन्ने व्यक्तिले लायन्सको अवधारणा ल्याउनु भयो। त्यो बेलामा प्रथम विश्वयुद्ध चलिरहेको थियो। 1916-20 प्रथम विश्वयुद्ध चल्यो। विश्वयुद्धको चपेटामा थुप्रै मानिसहरू परे र अमेरिका प्रत्यक्ष सहभागी नभए पनि अमेरिकन सैनिकहरू 4-5 लाखभन्दा बढी सैनिकहरू चाहिँ युद्धमा मारिए। मारिसकेपछि त्यहाँ यो परिवारसँग जोडिएका व्यक्तिहरू सडकमा चाहिँ खान बस्न नपाउने अवस्थामा आइसकेपछि एउटा मानवीय सेवाबाट काम गर्ने एउटा त्यस्तो संस्थाको स्थापना गर्नुपर्छ भन्ने अवधारणा चाहिँ मेल्भिन जोनले ल्याउनु भयो। त्यो उच्च घरानाका व्यक्तिहरू जो व्यावसायिक किसिमले काम गर्थे र आफ्ना व्यावसायिक समस्याहरू साझा बनाउँथे, उनीहरू बस्दाखेरि एक एक डलरबाट सुरु भयो यो अभियान। बिस्तारै देशभर फैलिँदै गयो र 1920 क्यानाडा गएपछि अन्तर्राष्ट्रिय बन्यो र नेपालमा पनि 1971 पूर्व प्रधानमन्त्री माधवीय प्रसाद कोइराला संस्थापक भई यो संस्था चाहिँ भित्रियो। भित्रियो सँगसँगै यसले एउटा मानवीय सेवाको लागि कसैको भर नपरिकन आफू मिलेर जसले गर्नको लागि इच्छा राख्छन् उनीहरू मिलेर एउटा सेवाको कामहरू गरौँ भन्ने किसिमबाट यो संस्थाको स्थापना भयो र यसले अहिले सानो समुदायमा चाहिँ थुप्रै सामाजिक कामहरू गरिरहेको छ जहाँ जे आवश्यकता देख्छ। ले ठ्याक्कै बाटोले यही गर्छ भन्ने चाहिँ छैन, र जहाँ चाहिँ आवश्यकता महसुस गर्छ शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा लगायत थुप्रै क्षेत्रमा चाहिँ यसले काम गरिरहेको छ। र यसलाई यसको मेम्बरसिप बढ्ने कसरी आकर्षित भयो भन्दाखेरि लायन्स क्लबमा पोखरामा लायन्स क्लब पोखरा चौतारी भन्ने एउटा संस्था थियो। म ठ्याक्कै स्कुली जीवन पार गरेर अब आफ्नो क्यारियर बनाउने अभियानमा थिएँ। 2009 ताका हो। हामीले मन्टेश्वरी विद्यालय पनि त्यो बेला सुरु गर्दैथ्यौँ अनि त्यसपछि समुदायमा काम गरिरहेको आफ्नो अनुभव, म त्यो बेलामा स्थानीय क्लब स्वयंसेवी क्लबमा अध्यक्षको रूपमा थिएँ र एउटा स्थानीय तहमा सामाजिक काम गरिरहेको व्यक्ति एउटा लायन्सको माध्यमबाट अन्तर्राष्ट्रियसँग जोडिने अवसर मलाई मिल्यो र त्यो क्लब फर्मेसन गर्ने क्रममा चाहिँ म त्यो क्लबसँग जोडिन पुगेँ त्यसरी चाहिँ मेरो यात्रा चाहिँ अगाडि बढ्यो।
1: यति लामो निरन्तर लागेपछि एउटा नेतृत्वमा पुग्न पनि सफल भएको रहेछ, नेतृत्वमा आउनुको प्रेरणा चाहिँ के हुन्छ नि, आउने जाने भइरहेको हुन्छ
2: हो। अब नेतृत्वमा यस्तो हुन्छ, अब म पहिला जोइन हुने बित्तिकै म लाइन्सको नेतृत्व नै गर्छु, योजना बनाउने एउटा तहसम्म पुग्छु भन्ने त्यस्तो कुनै योजना थिएन। तर जब म लाइन्समा प्रवेश गरेँ, 2009 प्रवेश गरेको, त्यसपछि त्यहाँ देख्दाखेरि थुप्रै कुराहरू चाहिँ त्यहाँ फिल गर्ने अनुभव पाएँ। लाग्दा सामाजिक कामहरू गर्ने क्रममा लाइन्सले सामाजिक कामहरू गर्न मात्रै सिकाउँदैन, यसले नेतृत्व विकासको लागि पनि सिकाउँछ। यसले प्रदान गर्ने ट्रेनिङहरू लिने अवसर पाएँ, अन्तर्राष्ट्रिय ट्रेनिङहरूमा पनि सहभागी भएँ। त्यसपछि मलाई यसले चाहिँ बाँध्दै बाँध्दै लग्यो, अनि बाँध्दै बाँध्दै लगेपछि एउटा भित्र एउटा जोस जागर एउटा चाहिँ उत्साह चाहिँ बिस्तारै भरिँदै जाँदो रहेछ। त्यसपछि यहाँभित्र रहेर नेतृत्वमै रहेर योजना बनाएरै काम गर्छु भन्ने अभिलाषा बिस्तारै बनाउँदै गयो। विगत 6-7 वर्ष अगाडिदेखि मात्र अब म नेतृत्व गर्छु भन्ने स्तरमा पुगिसकेपछि अनि मैले आफ्नो योजना बनाएर अरू व्यवसायिक हिसाबबाट अरू पारिवारिक हिसाबबाट पनि आफूलाई छुटकारा दिँदै यसको नेतृत्वको यात्रा चाहिँ मैले अगाडि बढाएँ। व्यस्त अब हाम्रो डिस्ट्रिक्टको कुरा गर्दाखेरि 153 क्लबहरू छन्। 153 क्लबले वर्षभरिमा हजारौं कामहरू गर्छन्, सामाजिक कामहरू। सामाजिक कामहरूको साथसाथमा यसले लिडरसिपका फेलोसिपका अरू थुप्रै कार्यक्रमहरू पनि सम्पन्न गर्छन्। देशभित्र बाहिर चारैतिर यसका कार्यक्रमहरू सम्पन्न हुन्छन् र कुनै न कुनै कार्यक्रमहरू कुनै न कुनै दिन परिरहेको हुन्छ। त्यस कारणले गर्दा व्यस्त चाहिँ निकै भइन्छ। अब यो व्यस्तता चाहिँ फेरि आफ्नो रोजाएको यसमा चाहिँ खुसी देखेर लागेको।
1: यो लाइन्सले विश्वभर गर्दै आएको मानवीय सेवाका थुप्रै कामहरू लाइन्सले गर्दै आएको छ। त्यस धेरै कामहरू गरिरहँदाखेरि मानवीय सेवाको मूल भावना चाहिँ के हो?
2: मानवीय सेवाको भावना भन्दा नि हामीले अघि मैले जोडेँ अलिकति, लाइन्सको स्थापना मानवीय सेवा गर्नको लागि मानवीय हिसाबबाट मानवले मानव रक्षा गर्नको लागि कुनै एउटा त्यस्तो संस्थाको स्थापना गर्नुपर्छ जसले विपदमा परेका व्यक्तिहरूलाई या भनौ हुने खानेहरूले भएकाले नभएकोलाई मानवीय हिसाबबाट सेवा गर्ने संस्थाको स्थापना गर्नुपर्छ भन्ने यसको अवधारणा सुरु भयो। त्यो सँगसँगै अहिले पनि हामीले मानव सामान्य काहीँ एउटा घटना घट्यो अनि त्यहाँ चाहिँ बाढी पहिरो गयो, परिवार विस्थापित भयो, अब त्यसलाई हामीले एउटा प्रक्रिया बाहिर जाने हो भने स्थानीय तह पुग्न पर्यो, मुचुल्का उठाउनु पर्यो, त्यसको योजनाको लागि काहीँ न काहीँ केस गर्नु पर्यो अनि बल्ल त्यो परिवारको उद्धार हुन्छ। तर त्यही छैन, उद्धार गर्नको लागि कुनै एउटा लाइन्स कर्मीलाई मनमा लाग्यो, कुनै क्लबले फेला पार्यो भने क्लबमा लगेर कुरा गर्छ, साथीहरू पैसा उठाउँछन् र त्यो व्यक्तिलाई चाहिँ घर बनाउने र उद्धार गर्ने काम चाहिँ तुरुन्तै तत्कालका तत्काल हुन्छ भने राहत भनेको उतिखेरै हुनुपर्छ। अनि यी राहतहरू चाहिँ दिनको लागि, आहतमा परेकाहरूलाई राहत दिनको लागि तत्काल काम गर्नको लागि चाहिँ यो संस्था हो। नत्र हाम्रो पनि आफ्नो पेसा व्यवसाय छ, परिवार छ, हामी आफ्नो काम गरिरहेकै हुन्छौँ, तर जब समस्या देखा पर्छ हामी चाहिँ एक्सनमा
1: आउँछौँ। हजुर, अहिले चाहिँ प्राथमिकतामा पारेर जस्तै हुन त भनिहाल्नुभयो, ठ्याक्कै यही छ भन्ने छैन होइन, जहाँ आवश्यकता पर्छ त्यहाँ पुगिन्छ। अहिले नेपालको सन्दर्भमा चाहिँ लाइन्सले प्राथमिकता दिनुपर्ने सामाजिक क्षेत्रहरू कुन कुन हुन् जस्तो लाग्छ?
2: अझै पनि देशका थुप्रै भूगोलहरूमा स्वास्थ्यको अवस्था जर्जर नै छ, शिक्षाको अवस्था जर्जर नै छ। यी सबै समस्याहरूलाई पार गर्नको लागि जहाँ जहाँ लाइन्स कर्मीहरू छन्, लाइन्सले काम गरिरहेको छन्, अब जस्तो कुनै क्षेत्रमा स्वास्थ्यको अवस्था जर्जर छ भने त्यहाँ रहेका लाइन्स कर्मीहरू मिलेर स्वास्थ्य अवस्थालाई न्यूनीकरण गर्नको लागि एउटा थायी रूपमा निकास दिनको लागि चाहिँ लाइन्सले काम गर्नुभन्दा पनि तत्कालको चाहिँ व्यवस्थापन गर्नको लागि लाइन्सले काम गरिरहेको हुन्छ। जस्तो विद्यालयको अवस्था, विद्यालय हामी गयौँ भने सरकारी विद्यालयहरू जहाँ ड्रेसको अभावमा बच्चाहरू पढ्न पाइरहेको छैनन् कि, हामीले शिक्षाको लागि सरकारले इक्विपमेन्टहरू राखेको छ, टिचरहरू राखेको छ, सबै गरेको छ, तर एउटा झोला नभएको कारणले गर्दा पढ्न पाइरहेछन् बच्चाहरूले, त्यो क्षेत्रमा चाहिँ काम गरिराख्ने, यसलाई जसरी देखिन्छ देखिएको समस्या समाधान गर्ने गरी चाहिँ काम गर्न जरुरी छ। सबैजना त्यही हिसाबले काम गरिरहनु भएको छ।
1: हजुर हजुर, अहिले भनेपछि एकदमै थुप्रै कामहरू भएका छन्, जस्तै देखिने गरी भएका कामहरू लिनुपर्दाखेरि, नाम लिनुपर्दा ठुल्ठुला प्रोजेक्टहरू पनि त आएका छन् है, के के छन्?
2: तपाईँले आँखा हस्पिटलहरू तपाईँले देख्नुभयो समुदायमा जाएँ भने, जस्तो देशको कुनै पनि भागमा आँखा हस्पिटलहरू देख्नुभयो भने, त्यो आँखा हस्पिटलमा कि त्यसको भौतिक निर्माणको लागि, कि त्यसको इक्विपमेन्टको लागि, वा त्यसको वृद्धि विकासको लागि लाइन्सले कुनै न कुनै साइडबाट काम गरिरहेको हुन्छ। त्यसपछि यो आँखाको सेक्टरमा अब काम गर्न त्यति धेरै आवश्यकता छैन भनिसकेपछि, अहिले लाइन्सले चाहिँ यो मिजल रुबेलाको लागि चाहिँ मिजल रुबेलाको खोपको लागि र अन्य व्यवस्थापन गर्नको लागि ठुलो रकम चाहिँ लाइन्स अन्तर्राष्ट्रियबाट ल्याएर लगानी गरिरहेको छ। र हामीले रिसेन्टली हेर्नुपर्दा भूकम्पको अवस्थामा थुप्रै विद्यालयहरू चाहिँ भूकम्पको मारमा परे र ती विद्यालयहरूलाई पुनर्स्थापन गर्नको लागि चाहिँ लाइन्सले अन्तर्राष्ट्रिय फन्ड ल्याएर, एसिआई मार्फत अन्तर्राष्ट्रिय फन्डहरू ल्याएर चाहिँ त्यसले काम गरेको छ। र स्थानीय तहमा क्लबहरूका हिसाबबाट, डिस्ट्रिक्टका हिसाबबाट कुरा गर्ने भने त्यस्तो कुनै पनि विद्यालय छैन होला लाइन्सले प्रत्यक्ष अप्रत्यक्ष रूपमा शैक्षिक सामग्रीदेखि लिएर भौतिक संरचना निर्माणदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ यसले सहयोग गरिरहेको छ। र एउटा त्यो बालबालिकाहरूलाई भोजन गृह निर्माण गर्ने सवालमा त्यो अन्तर्राष्ट्रिय प्रोजेक्ट नै छुट्याएको हुन्छ, त्यो हङ्गर रिलिफ गर्ने त्यो क्षेत्रमा पनि लाइन्सले काम गरिरहेको छ। र हामीले आवश्यकता महसुस भएको अवस्थामा र कम्युनिटीले हामीलाई सपोर्ट गरेको अवस्थामा प्रोजेक्टहरू पनि त्यसै आउँदैन, त्यसको लागि कम्युनिटीले केही न केही रकमहरू चाहिँ टोकनबन्दीको रूपमा राख्नुपर्ने हुन्छ। त्यस्तो थुप्रो प्रोजेक्टहरू लिएर आउन सक्छ र ती कामहरू चाहिँ अहिले भइरहेका छन्। अहिले हाम्रो डिस्ट्रिक्टको सवालमा भाषामा एउटा करिब 1.5 करोड बराबरको प्रोजेक्ट चाहिँ सुरु भइरहेको छ, त्यो भवन निर्माणको काम। र अस्ति भर्खर हामीले यो वालिङमा एउटा विद्यालय छ, त्यो विद्यालयमा त्यो किचन कोठा निर्माण गर्नको लागि करिब 1.5 करोड बराबरको प्रोजेक्ट ल्याएर हामीले त्यहाँ काम गर्दैछौँ। अस्ति भर्खर टेन्डर अगाडि बढेको छ र यस्ता विभिन्न कुराहरू सबै तहहरूमा चाहिँ यसले काम अगाडि बढाइरहेको छ, सबै डिस्ट्रिक्टहरूले त्यही अनुसार काम गरिरहेको छ।
1: अघि पनि मैले भने जस्तै स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, वातावरणको क्षेत्रमा होइन गरिबी न्यूनीकरणमा लाइन्सको योगदानलाई चाहिँ कसरी कम दिनुहुन्छ?
2: यो हामीले एक त यो भोलिन्टियर अर्गनाइजेसन हो, हामीले जति पनि अन्तर्राष्ट्रिय पहलबाट हाम्रो इनिसिएसनमा कामहरू गर्छौँ, त्यो चाहिँ कामहरू गर्दाखेरि हामीले पाउने फिडब्याक र त्यसले हामीलाई एकदमै प्राउड फिल हुन्छ होइन। त्यही प्राउड फिल हुनका कारणले गर्दाखेरि हामीलाई निरन्तर लाइफमा लाग्नलाई प्रेरित पनि गरिरहेको हुन्छ। त्यसले गर्दा नेतृत्वसम्म पुग्ने एउटा चाहिँ महत्त्वपूर्ण कसी भनेको मेरो त्यो पनि हो। जब हामी समुदायमा काम गर्नको लागि प्रतिबद्ध भएर लाग्छौँ, जब केही कुरामा चाहिँ हामीले एउटा यसलाई त इन्डिभिजुअल इफोर्ट भन्दा पनि, जस्तो हामी हाम्रो क्लबमा 70 जना छौँ, हाम्रो डिस्ट्रिक्टभरि 35 जना छौँ, 35 जना भोलिन्टियरहरू मिलेर एउटा टिमवर्क बनाएर एउटा प्लानिङ गरेर गर्ने हो भने त केही मान्छेहरू मिल्दाखेरि कति धेरै परिवर्तन ल्याउन सकिन्छ होइन। यति धेरै मान्छेहरू मिलेर गर्दाखेरि त राम्रो परिवर्तन ल्याउन सकिन्छ, एउटा सामाजिक हिसाबबाट समाजमा देखा विकृति विसङ्गति लिएर सबै कुराहरू चाहिँ राम्रोसँग अगाडि बढ्न सकिन्छ भन्ने लागेर नै यो टिममा आबद्ध भयो। र यसलाई चाहिँ सेवाको काम गर्दा हुने प्रतिफल भनेको चाहिँ हामीले आत्मसन्तुष्टिलाई लिएका छौँ, त्यो आत्मसन्तुष्टिले हामीलाई थप अरू काम गर्नको लागि प्रेरणा दिन्छ। र लामो समय अब अहिले सामाजिक कामहरू विभिन्न सङ्घ संस्थाहरूमा काम गर्ने र लाइन्समा आइसकेपछि अहिले लाइन्समै बढी किन लाग्यो भन्ने पनि लान्छ। यहाँबाट पाउने रिटर्न भनेको चाहिँ कस्तो हुन्छ भने, हामी कहीँ समुदायमा काम लिएर जाँदाखेरि उहाँहरूले देखाउने हामी कतिको चाहिँ जुन आधार भाव, सम्मानको भाव, जुन हेर्ने दृष्टिहरू हुन्छ, त्यसले हामीलाई चाहिँ थपहरू काम गर्नको लागि ऊर्जा दिन्छ। त्यस कारणले गर्दाखेरि एउटा क्रिम पिपुल भएर एकदमै सबैजना सामाजिक भावना मिलेर भएका व्यक्तिहरूसँग बसेर काम गर्दाखेरि जुन किसिमको एउटा चाहिँ मोटिभेसन प्राप्त हुन्छ, त्यसले गर्दा चाहिँ हामीलाई चाहिँ यो ऊर्जा र यो सामाजिक काम गर्ने चाहिँ प्रेरणा चाहिँ मिलेको हुन्छ।
1: यो क्लब क्लब बीचको समन्वय, क्लब क्लब बीचको एकरूपता, आत्मीयता चाहिँ कस्तो छ त्यो?
2: यो एकदमै जस्तो हामीले हाम्रो क्लबलाई एउटा नेक्स्ट फ्यामिलीको रूपमा चाहिँ लिन्छौँ होइन। नेक्स्ट फ्यामिली भनेको जस्तो परिवारमा हामी सबै कुराहरू सेयर गर्न नसकौँला, हाम्रा दाजुभाइसँग आत्मीयता भएका अरू साथीहरूसँग धेरै कुराहरू गर्न नसकौँला, तर

0: स्टिल भइसकेपछि अब उहाँलाई चाहिँ 19 पोका चाहिँ फ्रेस ब्लड चाहिने भयो, त्यो बुटोको चाहिँ पिपलको आँगा चाहिँ पेपरको सेथेवाको, र उहाँलाई चाहिँ बचाउन निकै कठिन अवस्था थियो। र उहाँ चाहिँ कता कता चाहिँ अलायन्सको मेम्बर भन्ने थाहा भइसकेपछि हामीसँग पनि खबर आयो। आएपछि हामीले 1-1.5 घण्टाको अवधिमा त्यो 19 पोका फ्रेस ब्लड चाहिँ हामीले म्यानेज गर्यो कि। त्यो यो सामाजिक काम गर्नको लागि मात्रै होइन रहेछ, हामीलाई पनि हो रहेछ भन्ने कुरा चाहिँ यसले चाहिँ देखाउँछ, र यसले ट्युमर कस्तो छ भन्ने कुरा पनि यसले देखाउँछ। नत्र 1-1.5 घण्टामा 19-30 पोका रगत कलेक्सन गर्ने भनेको चाहिँ यो जोक चाहिँ होइन होइन। त्यस कारणले गर्दाखेरि यो एउटा ठुलो अर्गनाइजेसन, यहाँ अब थुप्रो मानिसहरू जो माग्दै हिँड्नु परेन क्या, ती चाहिँ दिनको लागि रेडी भएर बस्छन्, भनौँ न काहीँ केही पर्यो भने हामी गर्छौँ भनेर बसिरहेको हुन्छन्, केही गर्छौँ भनेर बसेको समुदायमा केही समस्याहरू पर्ने बित्तिकै ती समस्या सबैका साझा हुने भए। त्यसले गर्दा यसलाई हामीले नेक्स्ट फ्यामिलीको रूपमा लिन्छौँ, र केही कुराहरू पर्दाखेरि त्यो फ्यामिलीमा गऱ्यो भने चाहिँ समाधान हुन्छ भन्ने चाहिँ हामीले विश्वास दिन्छौँ। त्यो सबैलाई त्यो किसिमको विश्वास छ।
1: केही कुराहरू पनि आउँछन्, अलि महँगो छ, पैसा धेरै तिर्नुपर्छ भन्ने खालका कुरा पनि आउँछन् कि नयाँ व्यक्तिहरू आउन चाहनुभयो भने। एउटा युवा अवस्थामा तपाईँले भन्नुभयो नि भर्खर करियर सुरु गरिरहेको थिएँ लाइन्समा लागे भन्नुभयो, यसरी नै लाग्न चाहने व्यक्ति तर चाहिँ होइन यहाँ त महँगो हुन्छ अरे भनेर चाहिँ ठ्याक्कै आँट गर्न नसकिराख्नु भएको युवाहरूलाई चाहिँ के भन्नु?
0: अब महँगो कुन हिसाबले भन्ने होइन, यो लाइन्सको सदस्य हुनको लागि हामीले अन्तर्राष्ट्रियमा $50 चाहिँ वार्षिक रूपमा बुझाउँछौँ। $50 भनेको अब नेपालीमा कन्भर्ट गर्दाखेरि अलि 150 हिसाबले गऱ्यो भने नि 7,500 करिब वर्षको हुन्छ। यसलाई महिनामा क्यालकुलेट गर्नुभयो र दिनमा क्यालकुलेट गर्नुभयो भने हामीलाई यो महँगो रहँदोरहेछ भन्ने लाग्छ। र त्यहाँ लागिसकेपछि त्यहाँबाट पाउने रिटर्न भनेको चाहिँ सामाजिक काम मात्रै होइन, सामाजिक काम गर्नको लागि वर्षे पछि लगानी मात्रै गर्नको लागि पनि यो संस्था होइन। त्यहाँ लागिसकेपछि हामीले जुन किसिमको एउटा नेटवर्क पाउँछौँ त्यसलाई पनि हामीले चाहिँ प्रयोग गर्न जान्नु पर्यो, त्यहाँ प्रयोग गर्न सक्नु पर्यो। र त्यहाँबाट पाउने लिडरसिप, जस्तो मैले अहिले समुदायमा चिनेका मान्छेहरूलाई मैले 100% राखेँ भने अहिले मसँग जोडिएका 75% मान्छेहरू लाइन्सबाट छन् कि। लाइन्समा तपाईँको एकदमै ठुलो घरानादेखि लिएर सानो घरानासम्मका एकदमै सरकारी हिसाबले सरकारी तौरले एकदमै उच्च अवधामा पुगेकादेखि सामान्य मान्छेहरू सबैको सङ्गम भनेर चाहिँ हामीले लाइन्सलाई लिन्छौँ। र यो $50 वार्षिक $50 भनेको चाहिँ नेपाली हिसाब गर्दा 75,000 आउँछ। वर्षको 75,000 भनेको त्यति ठुलो रकम हो भन्ने चाहिँ मलाई लाग्दैन। र केही कुराहरू चाहिँ अलिअलि लाइन्समा लागेर सबै कुराहरू लाइन्सका नबुझेर लाइन्स छोडेका साथीहरू पनि समुदायमा हामी देख्छौँ। उहाँहरूले गर्ने कुरा चाहिँ लाइन्स महँगो छ, भड्किलो छ भन्ने नै हुन्छ धेरै कुराहरू। र पनि यो भड्किलो चाहिँ अब हामीलाई त त्यो कहीँ लाग्दैन। अब यदि यो महँगो नै हुन्थ्यो, नसक्ने नै हुन्थ्यो भने लामो समयदेखि बोलिन्थ्यो, त्यो मैले पनि काम गर्न सकिनँ होला। एउटा मध्यम वर्गीय परिवारकै सदस्य हो म, मात्रै होइन मेरो म्याम पनि 15-16 लाइन वर्ष 15-16 9 म लागेँ, 15-16 मैले म्यामलाई पनि लाइन्समा ल्याएको छु। उहाँको पनि लिडरसिप विकास भइरहेको छ, उहाँ आफ्नो पेसा व्यवसाय चलाइराख्नु भएको छ र पनि लाइन्समा पनि उत्तिकै लागिरहनु भएको छ। यो भड्किलो पनि होइन, समय धेरै दिनुपर्ने पनि होइन, एउटा मानवीय हिसाबबाट केही गरौँ भन्ने किसिमबाट जसरी हामी एउटा समुदायमा भइसक्यो समुदायप्रतिको हाम्रो जिम्मेवारी रहन्छ, समुदायका विकास निर्माणमा हामी जोडिन्छौँ, समुदायमा चाहिँ चौतारो निर्माण गर्नु पर्यो भने 5-10,000 हामी खुसीले दिन्छौँ। त्यही नै हो यो पनि त्यही नै हो, त्यही किसिमको चाहिँ एउटा सत्कर्मको लागि चाहिँ हामी लाग्ने हो। त्यसको लागि एकदमै महँगो छ भन्ने कुरा चाहिँ यो भाष्य विकास मात्रै भए हो। यो पहिला आउने बेलामा यो उद्योगी व्यवसायीहरूबाट नेपालमा प्रवेश गर्यो, प्रवेश गरिसकेपछि लेख्दाखेरि हामीलाई पनि म पनि पहिला लाग्ने बेलामा यो त एकदम धनाढ्य मान्छेहरू मात्रै लाग्ने संस्था, हामी कसरी लाग्न सकिन्छ र भन्ने लागेको थियो। अब अहिले देखिराख्नु भएको छ 2009 म लागिरहेको छु, मलाई कहिले पनि त्यो पैसा त्यहाँ खर्च भएर गरिब भएको महसुस भएको छैन, म झन् धेरै धनी भएको महसुस भइरहेको छ। यति धेरै सामाजिक मनहरू कमाएको छु, तीसँग जोडिने अवसर पाएको छु, आफ्नो वृत्ति विकास गर्ने अवसर पाएको छु, फेलोसिपमा रमाएको छु, त्यसलाई त्यति धेरै भड्किलो भन्ने चाहिँ मानिन्न। जस्तो हामी कहीँ घुम्न गयो भने फ्रीमा त हामी जाँदैनौँ,

0: त्यही घुमाई चाहिँ अब लाइन्सको माथिबाट भइरहेको हुन्छ होइन, त्यहाँ त्यही किसिमको कन्ट्रिब्युसन भएको हुन्छ। त्यसले गर्दा अलिअलि देख्दाखेरि त्यो लाग्यो भने वास्तविकता चाहिँ त्यो होइन।
1: एउटा सानो चाहिँ स्थानीय क्लबको नेतृत्व लामो समय गर्नुभयो होइन, त्यो क्लबलाई एक खालको छुट्टै पहिचान पनि दिन सफल हुनुभयो र त्यो सानो क्लबको स्थानीय स्तरमा नेतृत्व गर्दा र यति ठुलो सङ्गठनको नेतृत्व गर्दाखेरि चाहिँ फरक के हुँदो रहेछ?
0: यो धेरै फरक छ। त्यो समुदायमा रहेको क्लब जहाँ सबै चिने जानेका आफ्ना भाइ भतिजा होइन, आफ्ना दाजुभाइ काकाहरू जसलाई पनि सजिलैसँग बोल्न सकिने, सजिलैसँग अफर गर्न सकिने र समुदायमा काम गर्दाखेरि निकै सजिलो पनि होइन, फलानाको छोरो फलानाको नाति यस्तो खालले हुन्थ्यो भने अब मेरो पहिचान भनेको देशका विभिन्न भूगोलमा रहेका मैले कहिल्यै पनि नदेखेका मान्छे, उसको आनी बानी थाहा नभएको मान्छे अनि उसको बानी व्यवहार के बोल्दा खुसी हुन्छ के बोल्दा रिसाउँछ केही थाहा नभएको होइन, अझै पनि त्यो क्रम चाहिँ जारी नै छ। अहिले अलमोस्ट धेरै साथीहरूसँग चिनजान भयो भने त्यो जाने हिसाबले उहाँले पनि चिन्नुहुन्छ। अब कहिले कहिले के हुन्छ भने उहाँले चिनिराखेको मैले नचिनाएको अवस्था, उहाँले नमस्ते गर्दा मैले फर्काउन नसकेको अवस्था, यी थुप्रै अवस्थाहरू हुन सक्छन्। अब त्यो जानेर चाहिँ त्यस्ता हुँदैनन्, नजानिकन गर्दाखेरि चाहिँ धेरै कुराहरू नजानिकन गर्दाखेरि पनि कहिले कहिले यो त ठुलो हो कि यसले रेस्पोन्स गरेन भन्ने टाइपको कुराहरू चाहिँ आउन सक्छन्। तर समुदायमा त्यो आउँदैन होइन, समुदायमा चाहिँ चिनिरहेकै जानिरहेकै हुन्छ, टाढैबाट चिनिन्छ अनि आफै गएर बोलिन्छ बोलाइन्छ हुन्छ। त्यो हुँदाहुँदै पनि अहिले धेरै कुराहरू चाहिँ नेतृत्वमा जाने क्रममै दुई तिन वर्ष अगाडिदेखि अलमोस्ट कार्यक्रमहरू सहभागी हुन आउँदाखेरि अहिले चाहिँ अलिक कम छ। नत्र भने मान्छेको त्यो पर्सेप्सन चिन्नको लागि बुझ्नको लागि केही समय चाहिँ लाग्यो, त्यसले गर्दा अलि अस्तिलो बनायो। अब अहिले चाहिँ त्यो धेरै सहज छ र पनि अस्तिलो चाहिँ सधैँ कायम नै छ।
1: यो चाहिँ फरक भयो। चुनौती चाहिँ मुख्य चुनौती चाहिँ के देख्नुहुन्छ यति ठुलो संस्थामा नेतृत्व गरिरहँदाखेरि?
0: नेतृत्व चाहिँ एउटा त्यस्तो कुरा रहेछ जसलाई जो पनि त्यो स्थानमा त्यो तहमा पुग्न चाहने पुग्न जाने इच्छा अभिलाषा राख्ने हुन्छ। अब हामीहरू के हुन्छ भने म दुई वर्ष अगाडिदेखि अब 27-28 को लागि गभर्नर हो भनेर एउटा योजनाको साथ अगाडि बढेको छु र 27-28 म गभर्नर हुँदाखेरि मैले एउटा आफ्नो क्याबिनेट बनाउनु पर्ने हुन्छ, उसलाई पदीय हिसाबले जिम्मेवारी बाँडफाँड गर्ने गरी नेतृत्वको जिम्मेवारी, फेलोसिपको भाइचारा विकास गर्ने जिम्मेवारी, सामाजिक काम गर्ने, अन्तर्राष्ट्रिय सम्पर्क गर्ने, सोसियल मोबिलाइज गर्ने, यी थुप्रै कार्यक्रमहरूमा विभिन्न कमिटीहरू बनाउनु पर्ने हुन्छ। अभियसली त्यो कमिटीमा मैले सबैजनालाई राख्न सक्ने अवस्था त पक्का पनि रहँदैन होइन, त्यो एउटा मलाई एकदमै ठुलो चुनौतीको रूपमा छ। काम पनि लिनु छ, काम गर्नु पनि छ, समेट्नु पनि छ, समेट्नु पनि छ, सबैजना भोलिन्टियर लाग्नु पनि भएको छ र फेरि सबैलाई समेट्नु पनि सकिँदैन। त्यो एउटा निकै चुनौतीको रूप सामना चाहिँ मैले 27-28 त्यसको लागि म मेन्टली प्रिपेयर पनि छु र एउटा टिम बनाउनको लागि बुझ्दै पनि हिँडिरहेको छु, कार्यक्रममा जाँदाखेरि फिडब्याक पनि लिइरहेको छु, जो देखे पनि सक्षम लाग्छ यसलाई क्याबिनेटमा राख्नुपर्छ होला भन्ने लाग्छ होइन। अब त्यो मान्छेलाई त्यहाँबाट छुटाउनु पर्दाखेरि चाहिँ फेरि मैले कस्तो खप्नुपर्ने त्यो पनि चाहिँ मेन्टली एउटा सोचाइमा छु र जे चुनौती थुप्रो छन् र पनि त्यसलाई एउटा राम्रोसँग प्लानिङ गरेर साथीहरूलाई अन्डरस्ट्यान्डिङ कायम गर्न सकियो भने त्यसलाई पार लाउन सकिन्छ भन्ने आत्मविश्वास पनि छ।
1: तपाईँ नेतृत्वमा गएपछि कहीँ पनि नेतृत्व गरेपछि केही न केही नयाँ गर्नुपर्छ भन्ने सोच भएको व्यक्तित्व पनि हो, जस्तै लायन्स क्लब मार्फतै स्थानीय सरकार, निजी क्षेत्र र सामाजिक संस्थासँगको सहकार्य मार्फत के गर्न सकिन्छ जस्तो लाग्छ?
0: अब गभर्नर आफ्नो गभर्नर कार्यकालमा सबैले एउटा एउटा थिम एउटा एउटा योजना लिएर आउनुहुन्छ। यो सेवाको काम गर्ने संस्था हो, सेवा क्लबहरूले आफू खुसी गरिरहेको छन्, यसलाई चाहिँ सेवालाई प्राथमिकतामा राखेर चाहिँ यसले कामहरू अगाडि बढाइरहेको छ र मलाई लागेको अझै पनि भाइचाराको विकास र नेतृत्व विकास चाहिँ हाम्रो अझै पनि चुनौती हो। जस्तो अहिले जति पनि लाइन सदस्यहरू क्लबभित्र इनरोल हुने र बाहिर जानेछ, ती सदस्यहरू त्यो नेतृत्व जुन नेतृत्व विकास हुन्छ मेरो भनेर इन गर्नुभएको छ, नेतृत्व विकास नभए पनि त्यहाँबाट बाहिर निस्कनु भएको धेरै देखेको छु। त्यस कारणले गर्दा हामीसँग त थुप्रै स्थानीय तहहरू छन् र पनि थुप्रै कार्यक्रमहरूमा हामीले स्थानीय तहसँग समन्वय गरेर गर्छौँ र तर ठ्याक्कै हामीले सोचे जस्तो चाहिँ रिजल्ट चाहिँ आउँदैन कि किन आउँदैन भन्दा स्थानीय तहको बजेट परिचालन गर्न त्यति सजिलो छैन होइन थुप्रै प्रावधानहरू विकास गर्नुपर्ने थुप्रै प्रावधानहरू फर्मालिटिजहरू पुरा गर्नुपर्ने त्यो हुन्छ नै र पनि ठ्याक्कै अहिले स्थानीय तहसँग मिलेर यही गर्छु मेरो भन्ने प्लान नभए पनि मैले नेतृत्व विकास र भाइचारा विकासमा चाहिँ स्थानीय तहको समन्वयमा हामीले जहाँ पनि जुन समुदाय पनि काम गर्छौँ त्योसँग मिलेर टाई अप गरेर यो विकास हुने यो जस्तो अभिमुखीकरण कार्यक्रमहरू यो सचेतनाका कार्यक्रमहरू अनि यो विद्यालयसँग गर्दाखेरि हामीले जहिले पनि कामहरू गर्ने बेलामा विद्यालय स्थानीय तह र लाइस क्लब हामीले कुनै पनि समुदायमा काम गर्न जाँदाखेरि त्यहाँको स्थानीय तहसँग टाई अप गरेर उहाँसँग लगानी हामीले गरे पनि समन्वय उहाँसँग नगरिकन कुनै पनि काम गर्दैन चाहे किताब बाँड्ने कुरा होस् चाहे अन्य सामाजिक कामहरू हुन् हामीले स्थानीय तहसँगै मिलेर गरिरहेको हुन्छौँ मलाई लाग्छ तपाईँको सोधाइ चाहिँ ठ्याक्कै कङ्क्रिटली देखिने गरी के गर्नुहुन्छ भन्ने हो भन्ने लाग्छ होइन त्यसको लागि मैले ठ्याक्कै योजना चाहिँ अहिलेसम्म मेरो बनेको छैन किनभने म अब त्यसको सबै रिडिङमै छु अहिले मैले भने फेरि एक वर्षपछि तपाईँले यस्तो भन्नुभएको थियो रेडियोमा अहिले त त्यस्तो गरेको पाइनँ भनेर सोध्नुभयो भने त्यो बेलामा म फेरि विवन्दनमा बस्छु त्योमा गएर मैले ठ्याक्कै यही गर्छु भनेर योजना चाहिँ बनाएको छैन र सोचमा छु त्यसको ब्रेन स्ट्रोमिङ गर्दैछु त्यसलाई ठ्याक्कै यो गर्नुपर्छ भन्ने लाग्यो क्लिक गर्यो भने त्यसलाई चाहिँ योजनाको रूपमा अगाडि ल्याउँछ
1: अब यो चाहिँ एउटा व्यक्तिगत प्रश्न पनि जस्तै कुनै बेला भनौँ न किशोर बराल भनेर मात्रै चिनिनुहुन्थ्यो लाइन्समा लाग्नुभयो लाइन किशोर बराल भन्नुभयो अहिले फेरि अधिवक्ता लाइन किशोर बराल हुनुहुन्छ यो बीचमा तपाईँ नेतृत्वमा आइसकेपछि भनौँ न आज सालै हो अधिवक्ता हुनुभएको यो चाहिँ प्रेरणा कसरी आयो हे यो उमेरमा चाहिँ किन पढ्नु पर्यो अब यतै लाग्यो भन्ने खालको नआएर होइन केही त गर्नुपर्छ भन्ने खालको एउटा उत्प्रेरणा पनि हो कि हामी युवाहरूको लागि यो चाहिँ कसरी आएको छ
0: म चाहिँ म्यानेजमेन्टको स्टुडेन्ट हो फ्रेङ्कली मैले 2007 मास्टर्स सिद्धाएँ त्यसपछि म टेक्निकल फिल्डमा थिएँ पहिला मेरो बुवा चाहिँ प्रोफेसनली डक्टर हुनुहुन्छ अनि उहाँको प्रेरणाले म चाहिँ टेक्निकल फिल्डमा उहाँकै फिल्डमा जाने गरी उहाँको इच्छा थियो कहिले पनि बच्चाहरूलाई चाहिँ आफ्नो इच्छा अनुसार डोर्याउन चाहिँ सकिँदो रहन्छ भन्ने कुराको उदाहरण चाहिँ म हेर्छु म चाहिँ त्यो बुवाको फिल्डमा चाहिँ फिट हुन सकिनँ र मैले आफ्नो ट्र्याक चेन्ज गरेँ म एउटा व्यवस्थापनको विद्यार्थी हो मैले 2007 एमबिएस गरेँ त्यसपछि मेरो पढाइ अब यहीँ रोकिन्छ होला त्यहाँबाट माथि पढिन्न होला भन्ने थियो मलाई एउटा सामाजिक व्यक्ति सामाजिक राजनीति व्यक्ति पनि भएको हुँदा सामाजिक कामहरू गर्दै थिएँ त्यसले सँगसँगै म लाइन्समा पनि जोडिएँ जोडिसकेपछि समुदायमा धेरै मेरो चाहिँ इन्भल्भमेन्ट भयो मलाई अरू कुराहरू पेसा व्यवसाय गर्नुभन्दा पनि सामाजिक काम गर्नलाई चाहिँ खुसी लाग्ने मेरो दिनहरू त्यसरी नै बित्थे म्यामले चाहिँ सबै बिजनेस चाहिँ म्यामले हेर्नुहुन्थ्यो एन्जल्स मन्टेश्वरी छ हाम्रो 2009 खोलेको त्यसपछि म राजनीतिमा आएँ 2074 राजनीतिमा आएँ राजनीतिमा आइसकेपछि राजनीतिले एउटा चाहिँ त्यो मेरो दिशालाई चाहिँ मोड्यो र मलाई चाहिँ पोखरा महानगरपालिकाको नगरसभाले सर्वसम्मत रूपमा चाहिँ न्यायिक समितिको सदस्यको रूपमा चाहिँ मनोनित गर्यो र मेरो यात्रा बिस्तारै कानुनतिर गयो न्यायिक समिति गएपछि कानुनको कुराहरू जान्नुपर्ने होइन अनि कानुनको कुरा नजान्दाखेरि फँसिन्छ कहीँ न कहीँ न्यायमा अन्याय हुन्छ कहिले कहिले कानुन नजानिकन गरेको निर्णयहरू चाहिँ फरक हुन्छन् भन्ने किसिमबाट मैले फेरि कानुनको पढाइ सुरु गरेँ 2074 पाँच वर्ष न्यायिक समितिमा रहँदाको अनुभव र मेरो चाहिँ पढाइलाई अगाडि बढाउँदै जाँदाखेरि फेरि मेरो यात्रा चाहिँ मोडिएर कानुनतिर आयो र मैले अधिवक्ताको क्लास पास गरिसकेपछि अब आफ्ना यति धेरै अनुभवहरू छन् त्यहाँ पेसा व्यवसाय गरेर पैसा कमाउनुपर्छ भन्ने पनि छैन मेरो मनमा त अझै पनि कोही मान्छेहरूलाई चाहिँ फ्रीमा मुद्दा लेख्न पाए त्यसको मुद्दा फ्रीमा लड्न पायो भने मलाई त्यो उसले दिएको पैसा भन्दा त्यो फ्रीमा मुद्दा लडेको कुराले बढी आनन्द मनाउँछ होइन त्यो हिसाबबाट यहाँबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने किसिमबाट चाहिँ अहिले फर्म नै खोलेर चाहिँ जनकार्य सहायता केन्द्र भन्ने छ राष्ट्रिय चौकमा फर्म नै खोलेर चाहिँ अहिले चाहिँ न्याय सम्पादन कार्यक्रममा जोडिए यात्राले टुस चाहिँ कहिले कहाँ कसको कता लिन्छ भन्ने कुरा चाहिँ केही भर हुँदो रहेछ त्यस कारणले गर्दाखेरि चाहिँ अब चाहिँ अझै पनि मेरो स्थायी पेसा यही हो भन्ने कुरा चाहिँ अझै पनि अब यो उमेरमा आउँदाखेरि पनि अझै पनि फिक्स छैन र मलाई चाहिँ के चाहिँ मेरो फिक्स छ भने जहाँ चाहिँ यो त यहाँ चाहिँ बढी सामाजिक हुन्छ भन्ने लाग्यो भने मेरो यात्रा चाहिँ त्यतै बढी छ भन्ने कुरा चाहिँ त्यो चाहिँ मलाई थाहा छ। त्यसरी चाहिँ मेरो यात्रा चाहिँ अगाडि बढेको।
1: यात्रा चाहिँ फेरि त्यो जे हुन्छ राम्रोकै लागि हुने रहेछ होइन?
0: अहिले अहिले त्यो फिल भइरहेछ। अहिले चाहिँ मलाई चाहिँ कुनै एउटा ठाउँमा अडिएको भए म केही क्षेत्रमा काहीँ मात्रै फिक्स हुन्थ्यो होला। अहिले चाहिँ अझ मलाई अलिक बोर भयो कि मेरो यात्रा भन्ने चाहिँ अहिले फिल भएको छ।
1: हामी कार्यक्रमको लगभग अन्तिममा छौँ, अन्तिममा केही भन्नुहुन्छ?
0: सर्वप्रथम त रेडियो सफलता जसले यो मेरा कुराहरूलाई आवाजहरूलाई केही न केही लाइन्सप्रति फरक तरिकाले सोचिरहेको व्यक्तिहरूलाई ए यस्तो रहेछ भन्ने अलिअलि थोरै भए पनि, हुन त सिकाएको अन्त्य हुँदैन हामीलाई थाहा छ, थोरै कुराहरू भए पनि श्रोताहरूले थाहा पाउनुभयो भन्ने लाग्छ। यो अवसरको लागि रेडियो सफलता 103.4 परिवार विशेष गरी दुर्गा बहिनी जसले मलाई आमन्त्रण गर्नुभयो र यो अवसर प्रदान गर्नुभयो, टेक्निकल सपोर्टमा हाम्रो गोविन्दजी हुनुहुन्छ, उहाँले सहजीकरण गरिराख्नु भएको छ। यहाँ दुवैजनालाई र रेडियो सफलता परिवारलाई त्यति क्या आभारित गर्न चाहन्छु र आगामी वर्ष मेरो कार्यकाल रहनेछ। अब यहाँहरूलाई यहाँसँग लगेर केही कुराहरू चाहिँ समाज परिवर्तनको लागि केही कुराहरू साझा रूपमा गर्न सकिन्छ भन्ने यहाँहरूलाई लाग्यो भने म त त्यसको प्रतीक्षामै छु, लाग्यो भने हामीले त्यो कुराहरू पनि गर्न सकिन्छ, त्यसमा पनि अब एउटा अवसर मिल्नेछ भन्ने आशा चाहिँ राखेको छु। समग्रमा यो एउटा अवसर हो, यो अवसर प्रदान गर्नुभयो धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। श्रोताहरूलाई पनि हामीले जे सुनिरहेको छौँ जे देखिरहेको छौँ अहिले पनि समुदायमा एकदमै अग्रपन्थीमा रहेका साथीहरू सुन्यो भने लाइफ यो त एउटा एनजिओ आइएनजिओ हो, यो त यस्तो खालको संस्था हो, पैसा बाहिर जान्छ के जान्छ, थुप्रै कुराहरू हामीले सुनिरहेको हुन्छौँ। सबै सुनेका कुराहरू सत्य हुँदैनन्। हामीले ब्रेन स्ट्रोमिङ गरौँ अध्ययन गर्नको लागि गाह्रो पनि छैन, अहिले अध्ययन गरौँ यो संस्था कस्तो रहेछ भन्ने कुराहरू बुझ्न सक्छौँ र बुझेपछि चाहिँ केही निर्णय गर्नुहोला भन्ने लाग्छ। र सबैजनालाई जो जति सुन्नु भएको छ यो समुदायमा रहेको तपाईँको समुदायमा पनि पक्कै पनि कुनै कुनै लाइफ क्लब छ, त्योसँग नजिकिनुहोस्, जोडिनुहोस्। म ग्यारेन्टीका साथ भन्छु, नजिकिँदाखेरि भन्छु, नजिकिँदा चाहिँ यहाँलाई चाहिँ किन नजिके भन्ने चाहिँ लाग्यो।
1: धेरै धेरै धन्यवाद,
0: थ्याङ्क यू तपाईँलाई पनि
1: धेरै धेरै धन्यवाद छ समयका लागि। एउटा व्यक्तित्व बच्चैदेखि सामाजिक क्षेत्रमा लागेपछि उसको काम जे गर्दाखेरि पनि समाज सेवा कसरी हुन्छ, सामाजिक काम कसरी हुन्छ भनेर आफ्नो पेसालाई पनि जोड्न सकिँदो रहेछ, आफ्नो यात्रालाई पनि जोड्न सकिँदो रहेछ भन्ने उदाहरण हुनुहुन्छ किशोर बराल। हामी कहिलेकाहीँ बनावटी कुरा गर्छौँ र वास्तविक कुरा चाहिँ बाहिर लुकिरहेको हुन्छ। हामी एउटै क्षेत्रका छौँ र उहाँहरूले समाजसेवा युवा क्लबको नेतृत्व गरिरहँदाखेरि हामी पनि दाईहरूको पछि पछि लाग्छौँ भनेर लागेको व्यक्तित्व पनि हौ। हामी आज समय दिनुभयो लाइन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर अधिवक्ता लाइन किशोर बरालाई समयका लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसहित नयाँ विषयमा कुराकानी गर्ने नै छौँ। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। हामी सबैको दिन शुभ रहोस्, शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: आफ्ना बाबू नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रालिमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 0164529663, 98460085, 98067465. सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 0161-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
3: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642, 98660-41081।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
7: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575, 98060-15947, 98560-32575।
4: अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै थानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा सात मास पारमा
3: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
1: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
9: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
1: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
9: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
10: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
4: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852127014
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807081234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
4: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
6: हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
7: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ
6: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8
8: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
9: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
9: अनि कहाँ छ छोरा यो पसल
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा दुई बिन्दवासिनी बस पार्क
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460 59581
9: 98165 75।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएसएफपीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। बाढ़ी र पहिरोको कारण विभिन्न राजमार्ग प्रभावित, तनहुँको नारेश्वर तालमा पानी जम्मा हुन शुरू, ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, 4 करोड़ बढ़ी राजस्व संकलन, सुशासन कायम गर्ने काममा राजनीतिक हस्तक्षेप नहुने राजसभा सभापति लामी छानेको प्रतिबद्धता, सर्वोच्चले बदर गरिदियो वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति, र टप एन टी20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै। अब सुनौ पूरा समाचार। वर्षा कारण देशभरका विभिन्न स्थानका सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विवरण अनुसार काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक रसुवा रूकुम पश्चिम लमजुङ इलाम नुवाकोट र मकपानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। काभ्रे पलाञ्चोकको खुरकोट नेपाल थोक कुटुञ्जेबेसी सड़क सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुकी 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिएको छ। मकपानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नुवाकोटको टोखा छहरे सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको राति 10 बजेदेखि 5 बजेसम्म आवागमन बन्द गरिएको छ। उक्त सड़कमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमको सवारी साधन चलाउन नपाइने जनाएको छ। इलाम नगरपालिका 9 राजदोलालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका 2 लिपिङ स्थित सड़क भाँचिएपछि उक्त राजमार्गमा पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रसवाकको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि सो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। साथै गोसाईकुण्ड गाउँपालिका 2 स्याउ पार्किङमा बिहिबार अपरान्ह पहिरो खसेपछि पासङ लामो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेर गाड खोला स्थित भेरी करिडोरको जाजरको डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको बेसीसर मनाङ सड़क खण्ड वर्साङदी गाउँपालिका 4 रामबजारमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध भएका स्थानमा पहिरो तथा बाढ़ीको जोखिम कायम रहेकोले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। तनहुँको ब्यास स्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ। पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो। करिब 28 रोपनी क्षेत्रफलमा फैलिएको तालमा 35,000 देखि 30,000 घनमिटर पानी भण्डारण गर्न सकिन्छ। तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न शुरू गरिएको हो। ताल ब्यास नगरपालिकाको गौरवको आयोजना हो। निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले ताल आकर्षक देखिन थालेकाले यहाँ आन्तरिक पर्यटक घुम्न आउन थालेको बताएका छन्। त्यहाँ आउने पर्यटकले फेसबुक टिकटकमा भिडियो र फोटो पोस्ट गर्दा तालको महत्व बढ़दै गएको छ। उनले नारेश्वर ताललाई कृषि पर्यटन वातावरण र स्थानीय रोजगारीसँग जोड़िएको बहुद्देश्य आयोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्। तालमा पानी जम्मा हुन थालेसँगै आयोजनाको महत्वपूर्ण चरण पूरा भएको छ। अब यसको उपयोगलाई कसरी बढ़ीभन्दा बढ़ी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। उहाँले भन्नुभयो, सिंचाईसँगै पर्यटन प्रवर्धन र स्थानीय आर्थिक गतिविधि बढ़ाउने गरी तालको विकास गर्ने योजना छ। नारेश्वर ताल निर्माणको उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक पानी उपलब्ध गराउनु पनि हो। तालसँगै सिंचाई ट्याङ्की निर्माण गरिएको छ। तालमा जम्मा भएको पानी तानेर नजिकैको कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइएको ब्यास नगरपालिका 10 का वडाध्यक्ष खेमराज पोखरेलले बताउनुभयो। यसबाट दुम्सी चौर आसपासका किसानलाई सिंचाई सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै नियमित सिंचाई सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन बढ़ाउन सहयोग पुग्ने उहाँको विश्वास छ। नारेश्वर ताललाई आगामी दिनमा ब्यास नगरपालिकाको आन्तरिक पर्यटनको नयाँ गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख भैकुण्ड नेपालले बताउनुभयो। पानी भरिएपछि यसको प्राकृतिक सौन्दर्य बढ़ने भएकाले यहाँ जलविहार वनभोज स्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना छ। ताल आसपास आवश्यक संरचना निर्माण गर्दै स्थानीय तथा बाह्य पर्यटन आकर्षक गर्ने नेपालको बनाई छ। ताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके आसपासका क्षेत्रमा होटल रेस्टुरेन्ट स्थानीय उत्पादनको बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार
हुने अपेक्षा गरिएको छ। नारेश्वर ताललाई घुम्न आउने ठाउँ मात्र होइन, स्थानीयको आय आर्जनसँग जोडिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ। ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्ने योजना बनाउनुपर्छ उहाँले भन्नुभयो। नारेश्वर ताल ब्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो। आयोजनाको अनुमानित लागत करिब ₹4 करोड़ रहेको छ। नारेश्वर ताललाई नगरपालिकाले केवल एउटा कृत्रिम जलाशयको रूपमा नभई कृषि, पर्यटन, वातावरणीय संरक्षण र रोजगारी सृजनालाई जोड्ने आधारका रूपमा लिएको नगर प्रमुख नेपालले बताउनुभयो। तालको नियमित संरक्षण, पानीको व्यवस्थापन, सिंचाई प्रणालीको प्रभावकारी संचालन तथा पर्यटकीय पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने देखिएको छ। नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षणमा एक वर्षमा 21 नाउर र 11 झारलको शिकार गरिएको छ। विदेशी शिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्व बापत 4 करोड़ 17 लाख रूपियाँ भन्दा बढ़ी बुझाएका छन्। ढोरपाटनमा वर्षामा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3 करोड़ 3 लाख 5 हजार र दोस्रो चरणमा 1 करोड़ 43 लाख 74 हजार रूपियाँ राजस्व बुझाइएको थियो। आरक्षको रेन्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो शिकारयान असोजदेखि मंगसिरमा 11 नाउर र 8 झारलको शिकार अनुमति दिएको थियो। विभिन्न कम्पनी मार्फत आएका विदेशी शिकारीले 8 नाउर र 5 झारलको शिकार गरेका थिए। राजस्व बुझाए पनि 3 नाउर र 3 झारलको शिकार हुन सकेन। दोस्रो शिकारयाम फागुनदेखि वैशाखमा 14 नाउ र 10 झारलको शिकारमा लागि अनुमति दिएको थियो। सो याममा शिकारीले 13 नाउ र 6 झारलको शिकार गरेका थिए। प्राविधिक कारणले 1 नाउ र 4 झारलको शिकार हुन नसकेको सुविधीले बताएका छन्। ढोरपाटन शिकार आरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोली गठामा देखिएको समस्या, शिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निशाना चुक्नु लगायतका कारणले अनुमति लिएका केही नाउ र झारलको शिकार हुन नसकेको हो। नेपालमा कानूनी रूपमा शिकार गर्न मिल्ने ढोरपाटन शिकार आरक्षणमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्। नाउ र झारलको शिकारमा लागि अमेरिका, स्पेन, नेदरल्याण्ड्स र मेक्सिको लगायतका देशबाट शिकार आउने गरेका छन्। शिकारका लागि आवश्यक बन्दोबस्त र मार्ग निर्देशनका लागि आरक्षी कार्यालयले आफ्नो कर्मचारी र शिकारीका भरियालाई सम्बन्धित शिकार ब्लकमा खटाउने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह पूर्वाकार नराख्ने बताउनु भएको हो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ रहेको बताउनुभयो। बैठकमा सभापति लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्लो सरकारको पालामा नियुक्ति भएको स्मरण गराउनुभयो। कानूनले दिएको को सदुपयोग गर्दै सुशासन कायम गर्ने काममा सरकारबाट कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने उहाँको भनाइ छ। उहाँले राज्यका जिम्मेवार निकायहरूलाई कानूनसम्मत ढंगले कार्य सम्पादन गर्न दिनुपर्नेमा जोड़ दिँदै त्यस्ता निकायहरूको स्वायत्ततामा राजनीतिक तहबाटै कुनै हस्तक्षेप नहुने विश्वास समेत व्यक्त गर्नुभएको छ। यता सर्वोच्च अदालतले सरकारले न्यायपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्ति गरेकोमा बदल गरेको छ। न्यायाधीश द्वेष सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजालसले बिहिबार उनी विरूद्ध उपेन्द्र बहादुर कार्कीले अन्तिम सुनाई गर्दै नियुक्ति कानूनसम्मत नभएको ठहर गरेको हो। साथै कार्कीले आफू अध्यक्ष हुनुपर्ने भनेर राखेको माग भने दावी नपुगेको सर्वोच्च अदालतले आदेशमा भनेको छ। निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत देखिएको थियो। पर्यटन मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड 2073 अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्ति हुने व्यक्तिको उमेर 30 वर्ष पूरा भई 65 वर्ष नागेको हुनुपर्छ। श्रेष्ठ 65 वर्ष उमेर नागिसकेको र निगमबाट अवकाश प्राप्त भएको 34 वर्षपछि नियुक्ति दिएको भन्दै कार्कीले रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्चको यो फैसलासँगै श्रेष्ठ पदमुक्त भएका छन् भने अब नयाँ प्रक्रियाबाट कार्यकारी अध्यक्ष नियुक्ति गर्नुपर्ने भएको हो। उनी संचालक समिति सदस्य भने कायम रहनेछन्। यसअघि पनि सर्वोच्चबाटै नियुक्ति खारेज गरेका 5 जना संचालकमा श्रेष्ठ पनि परेका छन्। 31 वैशाखमा निगमकामा 5 जना संचालक समिति सदस्य नियुक्ति गरिएको थियो। उक्त नियुक्ति सर्वोच्च अदालतले बदल गरिदिएको थियो। ती 5 जनामा श्रेष्ठ पनि थिए। त्यति बेला पनि कार्कीले नै दिएको रिटमा सुनाई गर्दै सर्वोच्चले नियुक्ति बदल गरेको थियो। खेलकुदको समाचार, अस्ट्रेलियामा आजदेखि शुरू हुने टप 10 टी20 श्रृंखलामा नेपाल ए ले पहिलो खेल आज नर्दर्न टेरिटोरी स्काईसँग खेल्नेछ। यो खेल नेपाली समयअनुसार डार्बिनमा दिउँसो 2:15 बजे शुरू हुनेछ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली भदौ 1 गते नै त्यसतर्फ गएका थिए। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्दैछन्। नेपालले भोलि बंगलादेशको हार्ड पर्फर्मेन्ससँग भदौ 8 गते हर्बर्ट हुरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11मा हैदराबाद किङ
किंग्समैन एकेडमी तथा भदौ 13 भिक्टोरिया सीए 11 सँग खेल्ने तालिका छ। क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ए टोलीले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्नेछ। नेपाली टोलीमा अनिल कुमार शाह कप्तान, मायन यादव, तृतराज दास, कुशल भुटेल, पावन सराफ, रिजान ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शहाब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुमिरे रहेका छन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग हालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बाढ़ी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, तनहुँको नारेश्वर तालमा पानी जम्मा हुन शुरू, ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, 4 करोड़ बढ़ी राजस्व संकलन, सुशासन कायम गर्ने काममा राजनीतिक हस्तक्षेप नहुने राजसभा सभापति लामिछानेको प्रतिबद्धता, सर्वोच्चले बदर गरिदियो वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति, र टप एन्ड टी20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दर्न टेरिटोरीसँग खेल्दै। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबरसँग आउनेछ। हामी छौं सफलताको पाइलामा। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9845502151।
0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनर्स्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
3: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो एरियाले
3: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560140, 9560601127 र 9038214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615553050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko patikram sathai hostel ko byabastha pani raheko cha.
4: Sare hotel har ma field visit ra field training garaine, CTVT dwara skill test garai certificate dine tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center, मार्गो चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061587915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
2: मेरी आमै नि घर बनाउन लाख कुरा त चाहै पनि छैन नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न श्रमिक काठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट जाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: हेलो
7: हजुर सन्चै कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
11: फोन नम्बर 061587915।
12: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री, आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581
1: 9166154475।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
6: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9855375775।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले आयो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050 0615889848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0615530071, 9807881234, 97050-77123, व्हाट्सएप नम्बर 9801170123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864643853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9857214040 9857160127 र 9808214040 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल,

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462889।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9855634332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: आधुनिक डिजाइन का तैयारी सुनसादी को गर गहना पाइन का साथ ही अर्डर बमोजिम जस्तो ये बनाई
1: ए हो रही गहना बना आज दीप सुनसादी दुकान जानु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनसादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050 9852170714।
3: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुर को भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त

0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27500।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636, 9850302325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742525, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान गैर

0: पाटनचार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9166715475
4: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9556 27 579।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको

0: छ। सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

मैले लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बाँचेकी थिए।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9161575475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
2: गुरुकुल
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
4: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
5: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै ल्याएल न, चिन्ता सबै हट्छ नि।
6: जापानिज डुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5-0 किलोमिटर मोबाइल नम्बर 98-560-23-461 98-266-06-9

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साँच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
7: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
8: होइन, के भन्छ यो रेडियाले, तेल लगा त कान्छ।
7: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रम

हरुमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7-37, मोबाइल नम्बर 98-560-28-7-44। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ,
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811062983 9855852855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आत्तिनु भएको सिद्धार्थ सुट 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 9855302717 र 9845055079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: पद्रोही छैनन् विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9557275500।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: सिटी मात्रै छ हौ, मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
1: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु
2: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीहरू आउँछन् र भने
0: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
2: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडी अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: नमस्कार आमचं अधिकारी सगळे तुम्ही हुनुहुन्छ मेरो सफलता सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: कल्प
1: नमस्ते म निपेश ढाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाइक

0: मठ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार, ईस्वी सम्वत अगस्त 22 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण शुक्ल पक्षको 10 तिथि रातिमा 1:47 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा ज्येष्ठा दिनमा 4:01 त्यसपछि मूल नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा वैदृति 5:10 त्यसपछि विष्कुम्भ योग लाग्नेछ। कर्णमा तैतिर अहोरा चल रहनेछ। आनन्दादि योगमा र मुसल योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिन मान 32:19 अर्थात 13:04 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:38 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:34 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 2:39 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 12 बजे रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूका लागि आज चन्द्रमा सिंह राशिमा रहेकाले तपाईँका लागि उत्साह र सृजनशीलता बढ्ने दिन रहेको छ। योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसर प्राप्त हुनेछ। आमदानीका स्रोतहरू बढ्दै जाने